0: खोला नजिकै छौ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नु पर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
1: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
0: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
2: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
0: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौं।
0: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: नेटको बाई वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायानेट अब सबै कनेक्टेड
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिन द्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल पनौती छ नवबुद्ध मार्ग ग्लोबल आईएमई बैंक पछाडि प्रोप्राइटर अरुण कर्मचार्य मोबाइल नम्बर 98400072727
3: होइन हौ रमेश कता गएर आइस फेरि आज सधैँ बिहान झोला बोकेर गएर देख्छु फेरि एक डेढ घन्टामा मिल्कै गएर आइपुगे देख्छु दिउँसो फेरि कतै निस्क्या पनि देख्दिन के गर्दैछ है त
4: हेर्नुहोस् दाई अब यो दसतिर मन्डु लाएर हुँदै हुँदो रहेछ मैले त अब जापान जाने निर्णय गरेँ त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त
3: ओहो तैँले ठिकै गरिछस् आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ बरु कहाँ गइस है तैँले जताभावि गएर फस्लास् नि फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा
4: त्यसको त चिन्तै छैन दाई बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ त्यति मात्रै होइन यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो त्यसैले म त ढुक्क छु
5: हजुर जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड
4: जापानको 15 भन्दा बढी सहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको हरेक इन्टेकमा उच्च भिसा दर नेपालभर विभिन्न 16 सहरहरूमा शाखा कार्यालय रहेको जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ प्रत्येक हप्ता क्लास टेस्ट गराउने ग्रुपमा आउनेलाई विशेष छुट
5: 100% सीओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क सम्पर्क टेलिफोन नम्बर 9851276632 9851276632 9849132084 इमेल bonepaforbit@edu@gmail.com सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक मेसेन्जर भाइबर टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ अब बनिपाबाट जापानको उडान भर्न बनिपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड
4: साथी कक्षा 12 त उत्तीर्ण भइयो तर अब ब्याचलर कहाँ पढ्ने होला म त अलमलमा परे यार
3: अलमलमा पर्नै पर्दैन नि साथी काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि
4: ए हो र अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त
3: प्रवेश परीक्षा त दिनुपर्छ तर तिमी चिन्ता नगर प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ
4: यति धेरै सुविधा रहेछ फिस त धेरै महँगो होला नि
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ।

0: मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
1: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गराउँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला। साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
2: धुलीखेल नगरपालिकाको जनहितमा जारी सूचना। आफ्नो घर व्यवसाय तथा भोज भतेरबाट निस्केका कुहिने तथा नकुहिने फोहोरलाई छुट्टा छुट्टै बन्दिलो पोका बनाई फोहोर मैला संकलकलाई जिम्मा लगाइदिनु हुन अनुरोध गर्दछौ। नगरको कुनै पनि स्थानमा मृत पशु चौपाए तथा जथाभावी फोहोर फालेको देखिन आएमा नगर प्रहरीलाई जानकारी गराऊ। नगर क्षेत्रका सडक चोक र गल्लीहरू CCTV क्यामेराको निगरानीमा रहेको हुँदा फोहोर मैला जथाभावी फालिएको पाइएमा प्रचलित कानुन बमोजिम जरिवाना गरिने बेहोरा सम्बन्धित सरकारवालाहरूमा जानकारी गराइन्छ।
1: जापान, नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
3: जापान, जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
1: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
3: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
1: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।
4: ए लक्ष्मी, लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
5: ए आऊ न,
4: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
5: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
4: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
5: अह, मलाई केही थाहा छैन नि।
4: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ। यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ।
5: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
4: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गरे भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा 11 रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र SRDCमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ।

0: क्लब फुड समयमै चिनौ, ढिला नगरी एचआरडिसी बनेपालै जाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, एचआरडिसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यूसीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सिआइएन खबर .com सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज मिति 2083 साल भदौ 30 गते, मंगलबार सेप्टेम्बर 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको चतुर्थी तिथि, ऋषि पञ्चमी।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढेपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरबाट हट्यो।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वाग्ले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
0: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य, जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु।
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव, हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
0: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने, भारतद्वारा अफगानिस्तान पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित, आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा, भोटेकोशी बाढेका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसङ्ग।
1: भोटेकोशी बाढीमा गएको कुल क्षतिमध्ये करिब 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 अर्ब रुपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, सञ्चार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडिएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाइ छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन सुरु गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडिएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढीले 1,46,19 करोड रुपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30 अर्ब 30 करोडको क्षति, 30 अर्ब 30 करोडको क्षति र 1,15,89 करोडको हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुनर्निर्माणका लागि मात्रै 45 अर्ब 45 करोड रुपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसाय प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बिमाका क्षेत्र, 189 कृषि मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
0: यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी पछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्र निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनु भयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरू सँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुसी लागेको बताउनु भयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले सुरुवातबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनु भयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनु भयो।
3: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभी वैकल्पिक मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नु भएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
0: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसबाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैङ्किङको सुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरुद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैङ्किङको सुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा भने 1 अर्ब रुपियाँ भन्दा बढीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
1: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेन्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेन्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
4: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू सन्धि सम्झौताहरू त्यसै गर्दा केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेन्डर तयार गरिएको छ। बिचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेन्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौँ। त्यसै गर्दा समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेन्डरभित्र रहेर हामी अगाडि बढाउँछौँ। सम्भवतः अधिवेशन चाहिँ तेस्रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलिमाको बाढीका कारणले असम्भव भयो होइन, त्यो दिन हामीले सामान्य बैठक त गर्यौँ तर बिजनेसमा छिर्दी नछिर्किन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
0: यसबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुँवर, नेपाली काँग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिस प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बारी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
5: दाल चामल तरकारी किनेर लानुभएको छ त उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
7: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि,
9: के को सरसल्लाह हो दुईजनाको?
8: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ, यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
10: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चार पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा झेल्दै आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामै घारको मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिस गृहकार्य शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसङ्घीय महासभामा सहभागी हुन न्युयोर्क जानु अघि सिफारिस गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ। भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्रपृष्ठमा। यता भित्रपृष्ठमा काङ्ग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन सुरु गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ्ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
0: आर्थिक कारोबार दैनिकमा बिमा दाबीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बिमा दाबी भुक्तानीमा बिमा कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढी पहिरो लगायतका कारण छेद विच्छेद बन्नु परेका बिमितहरूलाई बिमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कडा महामारी नफैले पनि रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईँले बनाएको 80 को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौँ जिपियु, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाई दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नु भएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ, भाडा दर काठमाडौँभन्दा 5,000 रुपियाँ सस्तो रहेको छ। पुँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदी कार्ययोजना, सेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोसीमा आएको बाढीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, काङ्ग्रेसमा एकसाथ 13,000 भन्दा बढी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा एक तिहाई हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनु पर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बालबालिकामा भात मुटु रोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। बालबालिकामा घाँटीको संक्रमणपछि देखिने भात मुटु रोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोडौँ रुपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने समस्या भएका बालबालिकाको समयमै उपचार नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बालबालिकाहरूमा बढ्दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
12: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकता भन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका सयौं सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लडाकु 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी सञ्चार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्टाउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
0: साझा खबरमा अब खेल खबर। भारतीय महिला टिमले आइतबार कीर्तिमान 8 पल्ट एसिया कपको उपाधि जितेको छ, तर त्यसपछि खेलाडीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकोवीको हातबाट ट्रफी थाप्न माने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला सुरु भएको थियो। दुबईमा भएको टी20 फाइनलमा भारतले श्रीलङ्कालाई 72 रनले हराएको हो, तर हरमन प्रीत कौरको कप्तानीमा रहेको टिमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरुष टिमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकुईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनु भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने भएको छ। इन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपामा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनु भयो। र एडिसिसी अमेच्योर वर्ल्ड च्याम्पियनसिप 2026 नेपाली युवा खेलाडी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
1: बाढी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएन को साझा खबर सुन्दै गर्नु होला।
13: सामाजिक
11: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
1: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसङ्ग। बाढीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौँ।
5: हामीले परिवारहरूलाई धेरै सङ्घ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्। एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन नि सबैलाई, कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् अब त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्। यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
0: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
5: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर, परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ नि। रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नु, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्न नहुने, पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ है कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि। तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ। बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
0: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि, अथवा कि केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
5: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय, म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस्, र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो। ती युवाहरूलाई तल माथि डाँडामा तल सा हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर बेच्दथ्यौँ।
0: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा, र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
5: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा यौन हिंसा दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेरीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
0: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: भोटिको सिबारीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सी भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
1: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य, जापानिज इन्सेफलाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु,
0: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव, हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने ट्रम्प प्रशासनको घोषणा,
1: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने, एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार, नेपालका युवा खेलाडी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ, हालैका दिनमा सैनिक अस्पताल भित्र एकजना भोटिकोसी बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएको, त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ। उक्त संवादको छलफलमा सञ्चारकर्मी सुरज सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो, र यसरी गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। एउटा अस्पतालको आइसियू जस्तो देखिन्छ भित्रपट्टि, जहाँ एकजना बिरामी छन् त्यहाँ लडिरहेका छन् बिस्तारामा, अनि त्यहाँ नजिकै एकजना सञ्चारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्, माथि यस्तो लेखेको छ। र लिएँ आइसियूमा पसेर पनि लिएँ, सुखमा लिएँ दुःखमा लिएँ, लिदिन लिदिन भन्दै पनि लिएँ।
1: हवस् प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस, भिन्तुना इलेक्ट्रिक, बनेपा बस पार्क, बनेपा काभ्रे पलान्चो, सम्पर्क नम्बर 011-6619-82।
11: डिश होम, खुशीको कनेक्सन।
15: तना पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
16: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् तै, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको, सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
17: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनु होला।
18: राम्रा सेवाहरू,
19: 24 घन्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
18: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
20: हाड जोड्नी विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
18: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
19: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
20: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
18: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ,
20: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
18: सम्पर्क नम्बर 011-6643-32, 98-035-5748-92,
20: कृष्ण प्रसाद अस्पताल, बनेपा 4 दुबाटो, पनौती रोड।

0: Hills. Prime FM 104.5 MHz. A place of your feelings.
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: ए लक्ष्मी, लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
4: ए आऊ न,
3: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
4: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
3: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
4: अह, मलाई केही थाहा छैन नि।
3: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ। यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ।
4: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
3: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गरे भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको बनेपा एघारमा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडिसीमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनाऊ, ढिला नगरे एचआरडिसी बनेपालै जाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, एचआरडिसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88।
5: सबैजना लैङ्गिक हिंसा लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
6: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोज गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
5: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
6: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
5: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
6: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिन भित्र उजुरी दिनु पर्दछ। अङ्ग भङ्ग हुने गरी तेजाब जन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौँ, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौँ र हिंसा गर्ने गराउनलाई कारबाही गरौँ।
2: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौँ। महिला पुरुष कोही पनि यो हिंसामा नपरौँ। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखेल नगरपालिकाबाट जारी सन्देश।
7: नमस्कार मामा, कता हुनुहुन्छ?
8: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
7: कहाँको हाट बजार हो मामा?
8: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
7: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
8: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलरघाट, सुकुटे घुमेर फर्कनुहुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
7: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँच खालको कोसेली लिन हाट बजार पस्छौँ, त्यतै भेटौँला है त मामा।
8: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँच खाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: ओहो पाँडे, निकै खुसी देखिन्छ त, कता गएर आइस त?
1: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन, त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइज है।
0: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
2: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निःशुल्क दाँत निकालिन्छ।
3: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 9841007017, 9841007017।
4: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
5: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
4: ए, अब हामीले के गर्ने त?
5: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
4: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
5: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
6: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
5: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
4: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
5: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
7: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
5: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उपइकाई नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: साथी कक्षा 12 त उत्तीर्ण भइयो तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
3: अलमलमा पर्नै पर्दैन नि साथी। काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
2: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
3: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
2: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा समय सापेक्ष विषय किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
3: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौं। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
4: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
2: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
4: जापान जान चाहने विद्यार्थीहरूको लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
2: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
4: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।
5: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
2: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
5: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
2: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ। त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
5: के भने त आँखाको डाक्टरले?
2: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
5: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
6: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ। यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा, 011-66-15-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-66-15-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: म त अब विदेशतिर जोक्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: पहिले के जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम बाँडिराखेको छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरि।
2: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, बनेपा अर्नीको हाइवे तरकारी बजार, प्राइम एफएम को ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 9855134551, 9855134551, 9008879921।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 9841739315, 9851627793।
3: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
4: होइन ए काका, के को गनगन हो तपाईँको, यो अलिक खुलस्त भन्नुहोस् त।
3: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्, तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
4: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
5: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी, बनेपा तिन्दो बाटो, सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9841688494, 9849678998।

0: MHz. Prime FM 106.5 MHz. A place of your feelings.
1: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
2: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो, जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, स्वस्थ खुट्टा, एचआरडीसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18

लायनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलि चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्नेसम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुबालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक। अग्रिम नाम दर्ताको लागि 011-66-01-67, 98-11-66-085। लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक।
0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
3: ल्याउँछु ल्याउँछु न अब तिम्रो बाबाले टिभी, माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
4: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्, कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
2: सबैको चिर परिचित अनेपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चार्दो बाटो प्रहरी बिट सँगै। हामी कहाँ LED टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 98-41-40-58-94, 98-41-24-74-34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
5: नमस्कार, आजको यस प्रकृति IPM कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी IPM कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
0: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु, प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
4: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
6: IPM विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
4: मैले चाहिँ त्यो भन्दा पनि फरक, IPM विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
7: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई IPM पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
4: जाइका तथा लभ ग्रीन जापानको सहयोगमा लभ ग्रीन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
8: बच्चा जन्मिएको छ महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुचाउनु पर्छ है। समस्या भएपछि त आँखा जुचाउनु परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त्यहाँ गराए, तपाईँले गराउनु हो?
9: बनेपामा रेवकाई एईको मासु नागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्। समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-66-15-80।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उप इकाई नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भोगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय कोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो। साथी कक्षा 12 त उत्तीर्ण भइयो तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
2: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
0: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
2: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
0: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
2: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा समय सापेक्ष विषय किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
2: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गराउँ। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-661-722 मा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
3: नमस्कार मामा, कता हुनुहुन्छ?
2: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
3: कहाँको हाट बजार हो मामा?
2: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
3: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
2: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलरघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
3: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ। त्यतै भेटौँला है त मामा।
2: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: ओहो पाँडे, निकै खुसी देखिन्छ त, कता गएर आइस त?
1: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन, त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइजो है।
0: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
2: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
3: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98140070 17, 98140070 17।
4: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
5: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
4: ए, अब हामीले के गर्ने त?
5: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
4: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
5: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नु पर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
6: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
5: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
4: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
5: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
7: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौं।
5: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: megahertz. Prime FM is 4.5 megahertz. A place of your feelings.
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: होइन रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गएको देख्छु, फेरि एक डेढ घन्टामा मिल्कै गएर आइपुगेको देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
4: हेर्नुहोस् दाई, अब यो दसतिर मन्डु लाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
3: ओहो, तैँले ठिकै गरेछस्, आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावी गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
4: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती

0: प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
1: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा परबिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
0: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
1: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonipaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड। जापान नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
0: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
1: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
0: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, एसएसडब्ल्यू भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
1: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चारदो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
2: तनाव पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि, बिरामीले पो साह्रै अत्यास लगाइसक्यो हो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
0: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् त, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको, सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
3: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चारदो बाटोलाई सम्झनुहोला।
4: हाम्रा सेवाहरू
5: 24 घन्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
4: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
6: हाड जोड्ने विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
4: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
5: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
6: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
4: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ।
6: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
4: सम्पर्क नम्बर 011-6643-32, 98-035-5748-92।
3: कृष्ण प्रसाद अस्पताल, बनेपा चार दो बाटो, पनौती रोड।

सहमतिको प्रस्ताव अस्वीकृत भएपछि विवाद थप चर्किएको सम्बन्धी प्रसङ्गबाट नेपाली काङ्ग्रेसको 15 महाधिवेशनलाई लिएर संस्थापन र इतर समूहबीच विवाद थप चर्किएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको प्रस्तावलाई इतर समूहले राजनीतिक सौदाबाजी भन्दै अस्वीकार गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको निवासमा बसेको 14 महाधिवेशन पक्षधर नेताहरूको बैठकले विशेष महाधिवेशन पक्षधरले पदलाई सहमतिको विषय बनाएकाले सहमति हुन नसकेको निष्कर्ष निकालेको हो। 15 महाधिवेशन तयारी समितिका संयोजक शशाङ्क कोइरालाले पार्टीभित्रको विवाद कुनै व्यक्ति वा पदको विषय मात्रै नभई काङ्ग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार र संगठनात्मक एकतासँग जोडिएको गम्भीर प्रश्न भएको बताए। उनले दालतमा विचाराधीन पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा नपर्खने र महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्तामा पनि नआउने कदम उचित नभएको बताए। कोइरालाले असोज 3 गतेदेखि विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरे। साथै 14 महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज 15 गतेदेखि हुने अधिवेशनमा सहभागी भई मङ्सिर 21, 22 र 23 गतेको केन्द्रीय महाधिवेशन सफल बनाउन अपिल पनि उनले गरेका छन्। यता निवर्तमान प्रवक्ता प्रकाश शरण महतले आफूहरू छुट्टै पार्टी बनाउन नभई नेपाली काङ्ग्रेसकै 15 महाधिवेशन गर्न अघि बढेको दावी गरे। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले संस्थापन पक्षले माग पूरा गरिसकेकाले अब नयाँ शर्त नराखी महाधिवेशन प्रक्रियामा सहभागी हुनुपर्ने बताएका छन्। एकता पक्षधर नेत्री दिना उपाध्यायले भने दुवै पक्षसँग छलफल जारी रहेको र वृहत एकताका लागि प्रयास भइरहेको जानकारी दिएकी छन्। प्रधानमन्त्रीको न्युयोर्क भ्रमण अघि नै सरकारले 21 देशमा राजदूत नियुक्तिको गृह कार्य गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह असोज 6 संयुक्त राष्ट्रसङ्घीय महासभाको 81 सत्रमा सहभागी हुन न्युयोर्क जानुअघि रिक्त देशका लागि राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी भएको हो। खुला प्रतिस्पर्धाका आधारमा 13 र परराष्ट्र मन्त्रालयका सहसचिवहरूमध्येबाट 8 देशमा राजदूत सिफारिस हुन लागेका हुन्। जेठमा सरकारले राजदूतका लागि खुला आवेदन मागेकोमा 4 महिनापछि नियुक्ति सिफारिस अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्। राजदूत नियुक्ति सिफारिस प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कुनै पनि बेला राजदूत नियुक्तिका लागि सिफारिस हुन सक्ने बताएका छन्। गत वर्ष असोजमा सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतको ठाउँमा अहिलेसम्म नयाँ नियुक्ति हुन सकेको छैन। त्यस यता पनि क्रमशः केही देशमा राजदूत पदका रिक्त हुँदै गएका छन्। 2010 रसुवाको भोटेको सीमा आएको बाढीपछि पुननिर्माण तथा पुनर्स्थापनाका लागि छिमेकी तथा अन्तर्राष्ट्रिय तहमा लबिङ गर्नुपर्ने भए पनि ती देशमा समेत नेपालका राजदूत छैनन्। राजदूत नियुक्ति सिफारिस अन्तिम चरणमा रहेको बेला रसुवामा बाढी आएपछि सरकार 2 साता त्यसमै केन्द्रित रहेको र अब प्रक्रिया टुङ्ग्याउनेतिर गएको एक अधिकारीले बताए। ती अधिकारीका अनुसार आवेदन दिएका र परराष्ट्रबाट छनौट भएकाहरूलाई 2 चरणमा निर्णय गर्ने वा एकैपटक भन्नेमा छलफल भइरहेको र यो साता निर्णय आउने बताए। छिमेकी भारत र चीनसहित विभिन्न देशमा नेपालका 31 राजदूतावास र 8 महावाणिज्य दूतावास छन्। गत आर्थिक वर्षसम्म 34 राजदूतावास र 10 महावाणिज्य दूतावास रहेकोमा 3 राजदूतावास र 2 महावाणिज्य दूतावास बन्द हुने प्रक्रियामा छन्। बन्द हुने प्रक्रियामा रहेका दक्षिण अफ्रिका, डेनमार्क र ब्राजिलमा रहेका नेपाली राजदूतावास तथा चीनको छेन्दु र अमेरिकाको सान फ्रान्सिस्कोका महावाणिज्य दूतावास अलग गर्दा बाँकी नियोगमध्ये 21 राजदूतावासमा राजदूत पद रिक्त छन्। रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुँमा 38 छन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएका शवमध्ये 104 शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डिएनए परीक्षण लगायतका प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,479, रसुवामा 825 र धादिङमा 94 रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 उपचार गरिएकोमा 278 उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनको काम भइरहेका छन्। यो बाढीले गरेको क्षति पुनर्निर्माणका लागि 7 रुपैयाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। त्यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफलेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानुनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कारवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट, जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्रचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ। सम्बन्धित कार्यतालिकाको सेवा प्रविधि अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अद्यावधि गराउने विषय समेत उल्लेख छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरप झोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक धरप झोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता
हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा धरपझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन्। धरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताएका छन्। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नेछिन्। त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनेछन्। भोलिसम्म चल्ने सम्मेलनले धरपझोङ गाउँ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटे कोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा धरपझोङ जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। भारत सरकारले नेपाललाई दैनिक 654 मेगावट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। भारतले यही सेप्टेम्बर 13 आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 साँझ 6 विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतका अनुसार मुजम्फुर ढल्कीवर 400 डबल सर्टिक प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावट र टनकपुर महेन्द्रनगर 132 सिङ्गल सर्टिक प्रसारण लाइन मार्फत 54 मेगावट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ। आज गणेश चतुर्थी र श्री पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धती सहित अत्रि गौतम भारद्वाज जमदग्नी वशिष्ठ काश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकैले आज पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु मोलपानी लगायतका देशभरका ऋषिश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ। अस्ति आइतबार दर्खाई तीज पर्व सुरु भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक कम भएको छ। गैराती देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भक्तपुरको चागु नारायणमा पनि 90 मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाडी भागका केही ठाउँमा मेघगर्जन चट्टाङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। आज राति कोशी प्रदेशको पहाडी र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी आसपासका क्षेत्रकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
क्षयरोग अर्थात् टिबी विरुद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने विश्वव्यापी खोप गठबन्धन गाविले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेको नयाँ टिबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने गाविका प्रमुख सानिया निस्तारले बताएकी छन्। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित हुनुपर्नेमा गाविले जोड दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेकाले खोपहरूमध्ये एकले आगामी एक दशकको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030 2050 73 लाख भन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ लिन सक्ने क्षमता राख्ने गाविले जनाएको छ। गाविले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउने निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्तीय पोषणले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाविको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल ग्ल्याटमेट गेरिन बिसिजी रहेको छ, जुन बालबालिकालाई दिँदै आएको छ। सरकार र निजी दाताहरूलाई एकीकृत गरी विकासशील देशहरूलाई प्रमुख रोगहरूका लागि किफायती मूल्यमा खोप प्राप्त गर्न मद्दत गर्ने ग्राविले भनेको छ। बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृङ्खला खेल्ने बारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले आफ्नै घरेलु मैदानमा श्रृङ्खला खेल्ने प्रस्ताव गरेपछि बिसिबीले सकारात्मक रूपमा छलफल अघि बढाएको हो। बिसिबीका क्रिकेट सञ्चालक प्रमुख हासियार नसिफले पत्रकारहरूसँग कुरा गर्दै नेपाल क्रिकेट सङ्घबाट केही समय अघि नै द्विपक्षीय श्रृङ्खला खेल्ने प्रस्ताव आएपछि बिसिबी र क्यान बीच यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताएका छन्। नसिफले बङ्गलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्युचर टुर्स प्रोग्राम एफटिपी चक्रभित्रै श्रृङ्खला आयोजना गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्। बिहान 9 बजेको प्राइम न्युज यति नै। हाम्रो अर्को बुलेटिन मध्याह 12 बजी हुनेछ। अहिलेका लागि प्रविधिमा सहयोग गर्ने जुनिस कार्की र प्राइम न्युज डेकसँगै म गोमा थापालाई बिदा दिनुहोस्। नमस्कार।

0: Hills. Prime FM 104.5 MHz. A place of your feelings.
1: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध. घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराउ. वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ. नक्सा पास गरेर मात्रै घर निर्माण गरौ. बाल विवाह नगरौ नगराउ. सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ. सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ. आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौ. सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौ. धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे.
2: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ. म त धेरै चिन्तामा छु.
3: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो. जसलाई क्लब फुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ. क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी बनेपा 11 सम्पर्क गर्नुहोस्. यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ. समयमै उपचार, स्वस्थ खुट्टा, एचआरडीसी सँगै उज्यालो भविष्य. सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88.

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि गाएको गीत गाउनु

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
2: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
3: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
2: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
3: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
2: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
3: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्नेसम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुबालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक, अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605, लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक।
3: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
4: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
3: ए, अब हामीले के गर्ने त?
4: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
3: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
4: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
0: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
4: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यही जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
3: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
4: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
5: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौं।
4: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने, कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
1: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
0: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल्स गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
1: फोन नम्बर 011-6673-33, 98-510-086-38, 98-41-50-86-38।
0: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौँ। समय तथा पैसाका बचतका लागि एकपटक अवश्य पाल्नुहोला।
2: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि
3: बालुवा, मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
2: मिति 2083 असोज 10 गते शनिबार, इकाई ढुङ्खर्क, स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क, उपइकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे, स्थान कुटुम्ब रिसोर्ट, नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी, उपइकाई खरे पाँगो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
3: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी, उपइकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय कोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
2: इकाई पनौती, स्थान पनौती बेनकोइट पनौती, उपइकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा, विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
4: म त अब विदेशतिर जाउँ क्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
5: पहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम पारिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
4: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
5: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नुपर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गर्दै

0: गन्दै बसे भइ गरी
1: हजुर हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब भनेपा अर्नीको हाइवे तरकारी बजार प्राइम एफएमको ठ्याक्कै पारिपट्टि सम्पर्क दयाराम महत मोबाइल नम्बर 98510 34 451 98510 34 451 98089879121
0: डाक्टर हरिकृष्ण थापा मोबाइल नम्बर 98141913 15 98511 26 793
2: होइन हौ काका तपाईँ त बेसरी दुब्लाउनु भएछ त सन्चै हुनुहुन्छ
3: अरू त सबै ठिक छ नानी तर मलाई मधुमेह भएको छ नि त्यसैले दुब्लाएको छु
2: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त
3: हो नि पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि
2: के भने त आँखाको डाक्टरले
3: अहिलेलाई मेरो आँखा ठिक छ रे मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ
2: आँखा जचाएर राम्रो गर्नु भएछ काका
4: याद राख्नुहोस् मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौ जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस् सम्पर्क नम्बर 011-6615-80 याद गर्नुहोस् हरेक आइतबार अस्पताल बन्द हुनेछ

0: Hertz. Prime FM at 4.5 MHz. A place of your feelings.
1: नमस्कार मामा, कता हुनुहुन्छ?
2: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
1: कहाँको हाट बजार हो मामा?
2: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
1: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
2: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलखाघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
1: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ। त्यतै भेटौँला है त मामा।
2: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: होइन हौ रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गएको देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै गएर आइपुगेको देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
1: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
0: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइछ है तैँले? जतावायु गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
1: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
2: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
1: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जिएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
2: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonepaforbit.edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
1: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
3: होइन ए काका, के को गनगन हो तपाईँ गयो? अलिक खुलस्त भन्नुहोस् त।
1: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
3: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिन्दो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
4: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9841688494, 9849278898।
5: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
1: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
5: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
1: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासु नागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
5: के भने त आँखाको डाक्टरले?
1: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
5: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
6: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा। 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।
1: सावधान।
7: ए, के गर्नु भएको तपाईँहरूले? यो
8: खबरदार, महिला र पुरुष दुवैको उमेर 20 वर्ष नपुगी गरिएको विवाह बाल विवाह हो। यस्तो विवाह गर्ने गराउने दुवैलाई कानुन अनुसार कडा कारवाही हुनेछ। भेडा हो, ध्यान मार सबैलाई।
9: 20 वर्ष उमेर नपुगी विवाह गरेमा के हुन्छ त?
10: प्रत्येक

0: पारिवारिक द्वन्द, विखण्डन र हिंसा गराउँछ।
1: शिक्षा तथा मानसिक विकासमा समेत अवरोध पुर्याउँछ।
2: बाल विवाह तथा बाल श्रम मुक्त वडा बनाउने अभियानमा हामीलाई साथ दिनुहुन विनम्र अनुरोध गर्दछौँ। मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा बाल बालिकाको प्रयोग नगरौँ। निकृष्ट बाल श्रम बन्द गरौँ।
3: पनौती नगरपालिका वडा नम्बर 9 को कार्यालय काभ्रे पलाञ्चोक।

ए हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: अरविन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान, मिति 2083 असोज 9 गते शुक्रबार, स्थान इकाइ बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडी, उप इकाइ नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाइ बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाइ जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल, उप इकाइ कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा, मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार, इकाइ ढुङखर्क, स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क, उप इकाइ आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भोगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाइ भकुण्डे, स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी, उप इकाइ खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाइ श्री बाल आदर्श मावि खोपासी, उप इकाइ बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाइ पनौती, स्थान पनौती बेनकोइट पनौती, उप इकाइ कुसादेवी माध्यमिक विद्यालय कुसादेवी, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव डोरेन्द्र राज सापकोटा, बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती 10 खोपासी काभ्रे पलाञ्चो। साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
2: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
0: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
2: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
0: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
2: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
2: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
1: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 98-40-49-77-05, 98-512-071-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा 5, काभ्रे पलाञ्चोक।
3: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध: स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं। फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं। जथाभावी फोहोर नफालौं। आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं। दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं। समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं। प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं। प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं। सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।

0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
1: ल्याउँछन् ल्याउँछन् अब तिम्रो बाबाले टिभी। मा आएको यत्रो वर्ष भइसक्यो, त्यही पुरानो टिभी हेरेर बस्नु परेको छ।
2: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्, कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
3: सबैको चिर परिचित अनिपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल। हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनिपाको चार्दो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841424434। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
4: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
0: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
2: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
5: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
2: मैले चाहिँ त्यो भन्दा पनि फरक, आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
6: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, बिसारीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
3: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
7: आजकल भएका कुखुरा पालक कृषकहरूको सुविधा एवं मागलाई ध्यानमा राखी हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याबले आफ्नो नयाँ शाखा पाँचकालमा विस्तार गरेको छ। हाम्रा सेवाहरू
0: अनुभवी पशु चिकित्सक तथा प्राविधिकहरूद्वारा उपचार सेवा,
7: पशु पंक्षीको गुणस्तरीय औषधि तथा भ्याक्सिनहरू,
0: उन्नत जातको ब्रोइलर, गिरिराजा, लेयर्स चल्ला तथा गुणस्तरीय दाना,
7: अनुभवी चिकित्सकद्वारा निःशुल्क पोस्टमार्टम सुविधा। हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब पाँचखाल शाखा, पाँचखाल चार तामाघाट, श्री कृष्ण डेरी सँगै। थप जानकारीका लागि सम्पर्क डाक्टर मिलन महत 9841000083।
0: लक्ष्मण दुलाल मोबाइल नम्बर 9851184440।
7: हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब पाँचखाल।
1: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
0: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
1: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
0: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
1: के भने त आँखाको डाक्टरले?
0: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
1: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
8: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ। यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।
9: ओहो पाँडे, निकै खुसी देखिन्छ जस्ता, कता गएर आइस त?
10: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन। त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यहीँ गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यहीँ गएर उपचार गरेर आइज है।
11: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
12: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
13: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98140070 17, 98140070 17।

0: Prime FM XHR 5 MHz, a place of your feelings.
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: जापान नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
4: जापान जसले केही नबुझी गए, केही पनि सिकेनन्, उनीहरूले दुःख पाए। जसले केही बुझे, केही सिके, उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए, उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
3: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
4: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घण्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
3: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।

0: इन्टरनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायानेट अब सबै कनेक्टेड
1: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज

यथार्थको पर्याय यो हो प्राइम न्युज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा मध्याह बाह्र बजेको प्राइम न्युजबाट म गोमा थापाको नमस्कार। प्राइम न्युज सुरु गरौँ। काङ्ग्रेसमा सहमतिको प्रस्ताव अस्वीकृत भएपछि विवाद थप चर्किएको सम्बन्धी प्रसङ्गबाट। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनलाई लिएर संस्थापन र इतर समूहबीच विवाद थप चर्किएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको प्रस्तावलाई इतर समूहले राजनीतिक सौदाबाजी भन्दै अस्वीकार गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको निवासमा बसेको 14 महाधिवेशन पक्षधर नेताहरूको बैठकले विशेष महाधिवेशन पक्षधरले पदलाई सहमतिको विषय बनाएकाले सहमति हुन नसकेको निष्कर्ष निकालेको हो। 15 महाधिवेशन तयारी समितिका संयोजक शशाङ्क कोइरालाले पार्टीभित्रको विवाद कुनै व्यक्ति वा पदको विषय मात्रै नभई काङ्ग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार र संगठनात्मक एकतासँग जोडिएको गम्भीर प्रश्न भएको बताए। उनले दालतमा विचाराधीन पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा नफर्खने र महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्तामा पनि नआउने कदम उचित नभएको बताए। कोइरालाले असोज 3 गतेदेखि विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरे। साथै 14 महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज 15 गतेदेखि हुने अधिवेशनमा सहभागी भई मङ्सिर 21, 22 र 23 गतेको केन्द्रीय महाधिवेशन सफल बनाउन अपिल पनि उनले गरेका छन्। यता निवर्तमान प्रवक्ता प्रकाश शरण महतले आफूहरू छुट्टै पार्टी बनाउन नभई नेपाली काङ्ग्रेसकै 15 महाधिवेशन गर्न अघि बढेको दावी गरे। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले संस्थापन पक्षले माग पूरा गरिसकेकाले अब नयाँ शर्त नराखी महाधिवेशन प्रक्रियामा सहभागी हुनुपर्ने बताएका छन्। एकता पक्षधर नेत्री दिना उपाध्यायले भने दुवै पक्षसँग छलफल जारी रहेको र बृहत एकताका लागि प्रयास भइरहेको जानकारी दिएकी छन्। प्रधानमन्त्रीको न्युयोर्क भ्रमण अघि नै सरकारले 21 देशमा राजदूत नियुक्तिको गृह कार्य गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह असोज 6 संयुक्त राष्ट्रसङ्घीय महासभाको 81 सहभागी हुन न्युयोर्क जानुअघि रिक्त देशका लागि राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी भएको हो। खुला प्रतिस्पर्धाका आधारमा 13 र परराष्ट्र मन्त्रालयका सहसचिवहरूमध्येबाट 8 देशमा राजदूत सिफारिस हुन लागेका हुन्। जेठमा सरकारले राजदूतका लागि खुला आवेदन मागेकोमा 4 महिनापछि नियुक्ति सिफारिस अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्। राजदूत नियुक्ति सिफारिस प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कुनै पनि बेला राजदूत नियुक्तिका लागि सिफारिस हुन सक्ने बताएका छन्। गत वर्ष असोजमा सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतको ठाउँमा अहिलेसम्म नयाँ नियुक्ति हुन सकेको छैन। त्यसै तापनि क्रमशः केही देशमा राजदूत पदका रिक्त हुँदै गएका छन्। 2010 रसुवाको भोटेको सीमा आएको बाढीपछि पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि छिमेकी तथा अन्तर्राष्ट्रिय तहमा लबिङ गर्नुपर्ने भए पनि ती देशमा समेत नेपालका राजदूत छैनन्। राजदूत नियुक्ति सिफारिस अन्तिम चरणमा रहेको बेला रसुवामा बाढी आएपछि सरकार 2-7 केन्द्रित रहेको र अब प्रक्रिया टुङ्ग्याउनेतिर गएको एक अधिकारीले बताए। ती अधिकारीका अनुसार आवेदन दिएका र परराष्ट्रबाट छनौट भएकाहरूलाई 2 निर्णय गर्ने वा एकैपटक भन्नेमा छलफल भइरहेको र यो साता निर्णय आउने बताए। छिमेकी भारत र चीनसहित विभिन्न देशमा नेपालका 31 राजदूतावास र 8 महावाणिज्य दूतावास छन्। गत आर्थिक वर्षसम्म 34 राजदूतावास र 10 महावाणिज्य दूतावास रहेकोमा 3 राजदूतावास र 2 महावाणिज्य दूतावास बन्द हुने प्रक्रियामा छन्। बन्द हुने प्रक्रियामा रहेका दक्षिण अफ्रिका, डेनमार्क र ब्राजिलमा रहेका नेपाली राजदूतावास तथा चीनको छेन्दु र अमेरिकाको सान फ्रान्सिस्कोका महावाणिज्य दूतावास अलग गर्दा बाँकी नियोगमध्ये 21 राजदूतावासमा राजदूत पद रिक्त छन्।
जसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुँमा 38 छन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएका शवमध्ये 104 शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डिएनए परीक्षण लगायतका प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1479, रसुवामा 825 र धादिङमा 94 रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनको काम भइरहेका छन्। यो बाढीले गरेको क्षति पुनर्निर्माणका लागि 7 खर्ब रुपैयाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्न 1 बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। त्यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफलेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानुनी रूपमा रकम वसुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानुन बमोजिम कारवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्रचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ। सम्बन्धित कार्यतालिकाको सेवा प्रविधि अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अद्यावधि गराउने विषय समेत उल्लेख छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसुममा आजदेखि घरप झोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक धरपझोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिए। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा धरप झोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। धरप झोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताएका छन्। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नेछिन्। त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनेछन्। भोलिसम्म चल्ने सम्मेलनले धरप झोङ गाउँ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटे कोशीको बाढीले जनधनको ठुलो क्षति गरेको अवस्थामा धरप झोङ जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। भारत सरकारले नेपाललाई दैनिक 654 मेगावट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। भारतले यही सेप्टेम्बर 13 आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 साँझ 6 विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतका अनुसार मुजम्फुर ढल्कीबर 400 डबल सर्टिक प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावट र टनकपुर महेन्द्रनगर 132 सिङ्गल सर्टिक प्रसारण लाइन मार्फत 54 मेगावट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। यही भदौ 10 रसुवाको भोटेको सी नदीमा गएको भीषण बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ। आज गणेश चतुर्थी र श्री पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धती सहित अत्री गौतम भारद्वाज दग्नी वशिष्ठ काश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकैले आज पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु मोलपानी लगायतका देशभरका ऋषिश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ। अस्ति आइतबार दर्खाई तीज पर्व सुरु भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 रसुवाको भोटेकोसी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक कम भएको छ। क्षयरोग अर्थात् टिबी विरुद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाखभन्दा धेरै जीवन बचाउन सक्ने विश्वव्यापी खोप गठबन्धन गाविले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेको नयाँ टिबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने गाविका प्रमुख सानिया निस्तारले बताएकी छन्। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित हुनुपर्नेमा गाविले जोड दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेकाले खोपहरूमध्ये एकले आगामी एक दशकको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030 2050
73 लाखभन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ लिन सक्ने क्षमता राख्ने गाविले जनाएको छ। गाविले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउने निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्तीय पोषणले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाविको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल ग्ल्याटमेट गेरिन बिसिजी रहेको छ, जुन बालबालिकालाई दिँदै आएको छ। सरकार र निजी दाताहरूलाई एकीकृत गरी विकासशील देशहरूलाई प्रमुख रोगहरूका लागि किफायती मूल्यमा खोप प्राप्त गर्न मद्दत गर्ने ग्राबीले भनेको छ। बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृङ्खला खेल्ने बारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले आफ्नै घरेलु मैदानमा श्रृङ्खला खेल्ने प्रस्ताव गरेपछि बिसिबीले सकारात्मक रूपमा छलफल अघि बढाएको हो। बिसिबीका क्रिकेट सञ्चालक प्रमुख हासियार नसिफले पत्रकारहरूसँग कुरा गर्दै नेपाल क्रिकेट सङ्घबाट केही समय अघि नै द्विपक्षीय श्रृङ्खला खेल्ने प्रस्ताव आएपछि बिसिबी र क्यान बीच यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताएका छन्। नसिफले बङ्गलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्युचर टुर्स प्रोग्राम एफटिपी चक्रभित्रै श्रृङ्खला आयोजना गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्। मध्याह बाह्र बजेको प्राइम न्युज यति नै। हाम्रो अर्को बुलेटिन दिउँसो 3 बजे हुनेछ। अहिलेका लागि प्रविधिमा सहयोग गर्ने जोनिस कार्की र प्राइम न्युज डेकसँगै म गोमा थापालाई बिदा दिनुहोस्। नमस्कार।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलि चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक। अग्रिम नाम दर्ताको लागि 011-66-01-67, 98-11-66-085। लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक। CWC पोलिक्लिनिक। CWC पोलिक्लिनिक।

बायोनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड

0: म त अब विदेशतिर जोकारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: पहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम पारिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरी।
2: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब भनेपा अर्नीको हाइवे तरकारी बजार प्राइम एफएमको ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 98510-34451, 98510-34451, 98089-79921।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 98141-79-13-15, 98511-26793।
3: सबैजना लैङ्गिक हिंसा लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
4: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोज गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
3: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
4: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
3: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
4: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिनभित्र उजुरी दिनु पर्दछ। अङ्गभङ्ग हुने गरी तेजाबजन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौं, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनलाई कारवाही गरौं।
5: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं, महिला पुरुष कोही पनि यो हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखेल नगरपालिकाबाट जारी सन्देश।
6: बच्चा जन्मिएको 6 महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुझाउनु पर्छ है। समस्या भएपछि त आँखा जुझाउनु परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो?
7: बनेपामा रेवकाई एईको मासु नागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्। समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-66-15-80।
8: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। बनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
9: किन नआउनु दाइ, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
8: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई 1 प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
9: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नोबेल बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98141-10-67-81, 98-13-067-707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।
10: नमस्कार मामा, कता हुनुहुन्छ? नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
11: कहाँको हाट बजार हो मामा?
10: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
11: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
10: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक दोलखा रामेछाप ओहोर दोहोर गर्ने र मुख्य रूपमा पलानचोक दोलखाघाट सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
11: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ। त्यतै भेटौँला है त मामा।
10: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: प्राइम एफएम 104.5 मेगाहर्ज, अ प्लेस अफ योर फीलिंग्स।
1: नमोबुद्ध नगरपालिकाको नगरवासीहरुमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरुबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।
2: भनिपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। भनिपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
3: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
2: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, बारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई 1 प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 200
2: मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 200
2: मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 200
2: मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 200
2: मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 200
2: मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 200
2: मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 200
2: मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 200
2: मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।

0: नवदुर्गा नेवारी खाजा घर तरकारी बजार गेटमै नोबेल बैंकको तल्लापट्टि सम्पर्क मोबाइल नम्बर 98 41 10 200
1: मात्र मटन खाना सेट 300 रुपियाँ मात्र
0: हजुर नवदुर्गा नेवारी खाजा घर तरकारी बजार गेटमै नोबेल बैंकको तल्लापट्टि सम्पर्क मोबाइल नम्बर 98 41 10 200
1: मात्र मटन खाना सेट 300 रुपियाँ मात्र
0: हजुर नवदुर्गा नेवारी खाजा घर तरकारी बजार गेटमै नोबेल बैंकको तल्लापट्टि सम्पर्क मोबाइल नम्बर 98 41 10 200
1: मात्र मटन खाना सेट 300 रुपियाँ मात्र
0: हजुर नवदुर्गा नेवारी खाजा घर तरकारी बजार गेटमै नोबेल बैंकको तल्लापट्टि सम्पर्क मोबाइल नम्बर 98 41 10
2: प्रत्यक्षमा काम गरिरहेको डाक्टर प्राविधिक दाना चल्ला भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरी
3: हजुर हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब भनेपा अर्नीको हाइवे तरकारी बजार प्राइम एफएम को ठ्याक्कै पारिपट्टि सम्पर्क दयाराम महत मोबाइल नम्बर 98 510 34 451 98 510 34 451 98 089 79 121
2: डाक्टर हरिकृष्ण थापा मोबाइल नम्बर 98 41 79 13 15 98 511 26 793
4: भनेपाको काम त सकियो नि होइन विकास तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेको छ मेरो चाहिँ यो खाजा खाने समय हो तर हामीसँग समय थोरै छ घर फर्किनु पर्नेछ भनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब
5: किन नहुनु दाई हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ भनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ हिँड्नुहोस् त्यहीँ जाउँ तपाईँलाई थाहा थिएन र
6: हजुर बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर खाजा तथा खानाका लागि सधैँ सम्झनु होला हामी कहाँ नेवारी खाजा सादा खाजा विभिन्न प्रकारका नेवारी सेट मोमो भाडा लगायतका खाना तथा खाजाहरू पाइन्छ ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र मटन खाना सेट 300 रुपियाँ मात्र
0: हजुर नवदुर्गा नेवारी खाजा घर तरकारी बजार गेटमै नोबेल बैंकको तल्लापट्टि सम्पर्क मोबाइल नम्बर 98 41 10 67 81 98 13 0 67 707 नवदुर्गा नेवारी खाजा घर बनेपा तरकारी बजार नमस्कार मामा कता हुनुहुन्छ
7: नमस्कार भान्जा म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त
5: कहाँको हाट बजार हो मामा
7: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा
5: ए हो र मामा अनि के पाइन्छ त मामा हाटमा
7: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक दोलखा रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक दोलखाघाट सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा
5: हुन्छ मामा हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ फर्कँदा पाँच खालको कोसेली लिन हाट बजार पस्छौँ त्यतै भेटौँला है त मामा
7: कृषक भएर पो हामी छौँ त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ पाँच खाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।

0: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
1: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
0: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
1: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनिपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
0: के भने त आँखाको डाक्टरले?
1: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नु भएको छ।
0: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
2: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।
3: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति, समय र स्थान: मिति 2083 असोज 9 गते शुक्रबार। स्थान: इकाई बनेपा पार्टी भेन्यू, नेपाल टेलिकम पछाडि। उपइकाई: नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण, काभ्रे भन्ज्याङ, ज्येष्ठ नागरिक सटल साँगा। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
4: इकाई: बानेश्वर कार्यालय परिसर, मीन भवन, काठमाडौँ। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई: जय श्री कृष्ण पार्टी प्यालेस, अर्पण पार्टी प्यालेस, पाँच खाल। उपइकाई: कुन्ताबेसी सेवा केन्द्र, पलानचोक सेवा केन्द्र, बोमलु सेवा केन्द्र, दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार, बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
3: मिति 2083 असोज 10 गते शनिबार। इकाई: ढुङ्खर्क। स्थान: श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उपइकाई: आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई: भकुण्डे। स्थान: कुटुम्ब रिसोर्ट, नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उपइकाई: खरे पाँगो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
4: खोपासी इकाई: श्री बाल आदर्श माबी खोपासी। उपइकाई: बाल उज्जवल माबी, नवबुद्ध 10 पुराना गाउँ, लड्केश्वर आधारभूत विद्यालय, कोल भन्ज्याङ, बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
3: इकाई: पनौती। स्थान: पनौती बेनकोइट पनौती। उपइकाई: कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च: उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव: दोरेन्द्र राज सापकोटा। विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती 10, खोपासी, काभ्रे पलान्चो।
5: जापान, नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
3: जापान, जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
5: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
3: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
5: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।

0: Prime FM XR 5 MHz, a place of your feelings.
1: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध. घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराउ. वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ. नक्सा पास गरेर मात्रै घर निर्माण गरौ. बाल विवाह नगरौ नगराउ. सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ. सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ. आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौ. सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौ. धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे.
2: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ.
3: होइन ए काका, के को गनगन हो तपाईँको? यो अलिक खुलस्त भन्नुहोस् त.
2: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्. परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्. तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु.
3: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो. तपाईँले चिन्ता लिनै पर्दैन. अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो. तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ. त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ. अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ. औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ. तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि.
4: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ. थप जानकारीका लागि मोबाइल नम्बर 9841 68 84 94 98 49 27 68.

0: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
1: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
0: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल्स गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
1: फोन नम्बर 011-6673-33, 98-510-086-38, 98-41-50-86-38।
0: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौँ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नुहोला।
2: होइन हौ रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गा देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै गएर आइपुगे देख्छु, दिउँसो फेरि फेरि कतै निस्क्या पनि देख्दिन, के गर्दैछस् है त?
3: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
2: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावि गएर फसलास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरो।
3: त्यसको त चिन्तै छैन दाई, बनेपा फरविनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
4: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
3: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जिएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
4: 100% COE रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक, अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonifaforbit.edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
3: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ, एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न, अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
5: ल्याउँछु ल्याउँछु, अब तिम्रो बाबाले टिभी माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
2: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके, यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु, अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्, कि कसो बाबु?
3: हुन्छ बाबा, गइहालौँ।
4: सबैको चिर परिचित बनेपाको चारदो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एकमात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित बनेपाको चारदो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलईडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला।
2: याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841 4054 मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन। एकपटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
6: म त अब विदेशतिर जोक्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
7: उहिले के जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम बाँडिराखेको छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
6: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
7: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन। सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरी।
8: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, बनेपा 10 अर्निको हाइवे तरकारी बजार, प्राइम एफएम को ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 9851034551, 9851034551, 9008879921।
7: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 9841739135, 9851263।
2: बनेपाको काम त सकियो नि विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। भनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
1: किन नहुनु दाइ, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ भनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
2: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि चिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क। चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
1: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841106081, 9813067707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

0: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
1: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
0: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
1: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
0: के भने त आँखाको डाक्टरले?
1: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
0: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
2: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रति कार्य परियोजनाबाट जारी सन्देश।

बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड

0: तहाँ पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाक्यो हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
1: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् तै, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
2: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनु होला।
3: हाम्रा सेवाहरू
4: 24 घण्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
3: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
2: हाड जोड्नी विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
3: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
4: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
2: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
3: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ।
2: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
3: सम्पर्क नम्बर 011-66-43-32, 98-035-57-48-92,
2: कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटो पनौती रोड।
5: मानव बेचबिखन विरुद्धको अभियानमा नेपाल प्रहरीको अनुरोध, तपाईँलाई पनि कसैले राम्रो काम र दाम पाइने सुखी जीवनको सपना देखाउँदै त छैन, यदि छ भने होस गर्नुहोस्।
6: यौन व्यवसाय, श्रम शोषण, होटल, डान्स, रेस्टुरेन्ट लगायत जोखिमपूर्ण काममा लगाउन लागु पदार्थ ओसार पसार र मानव अङ्ग प्रत्यारोपणको लागि तपाईँलाई बेचबिखन गर्न लागिएको पनि हुन सक्छ।
5: अतः कसैले राम्रो काम लगाइदिने प्रलोभनमा पार्छ, विदेश घुम्न पाइने र सम्पूर्ण रहरहरू पुरा गर्न पाइने लालच दिन्छ वा उज्यालो भविष्य बनाइदिने जस्ता झुट्टा सपना देखाउँछ भने तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
6: मानव बेचबिखन जस्तो जघन्य अपराधका कसुरदारहरूलाई अनुसन्धानको दायरामा ल्याई सजाय दिलाउनमा सहयोग पुर्याउनुहोस्।
5: एउटै लक्ष्य, एउटै साथ, मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार। अबको गन्तव्य मानव बेचबिखनको अन्त्य।

0: प्राइम एफएम 104.5 मेगाहर्ज
1: जापान नेपालीहरुको सपनाको देश पढ्नुहोस् या रोजगारीका लागि जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ
2: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा
1: जापान जान चाहने विद्यार्थीहरूको लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा भाषा शिक्षण सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ याद गर्नुहोस् टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ
2: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग कम्प्युटर प्रशिक्षण विभाग 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास एसएसडब्ल्यू भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ
1: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592 मोबाइल नम्बर 9823-011-567
3: नमस्कार आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला
4: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु
5: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो टर्रो पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादि प्रयोग गरेको छु साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादिको प्रयोग घटाएको छु नि
6: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ
5: मैले चाहिँ त्यो भन्दा पनि फरक आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु
7: हामीले त सुरक्षित उत्पादन गर्यौं अरु कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ
1: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना
2: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक

यथार्थको पर्याय यो हो प्राइम न्युज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा दिउँसो 3 बजेको प्राइम न्युजबाट म गोमा थापाको नमस्कार। प्राइम न्युज सुरु गरौँ। सभामुख अर्याल र विपक्षी दलका नेता आङदेम्बे बीच भेटवार्ता भएको सम्बन्धी प्रसङ्गबाट प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डिपी अर्याललाई भेटेर बाढी पछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यान आकर्षण गराएका छन्। सभामुख अर्यालसँग आज भेटमा उनले भेटमा बाढीपछि उद्धार, राहत र पुनर्स्थापनाबारे उच्चस्तरीय संसदीय समिति गठनबारे सभामुखको ध्यान आकर्षण गराएका हुन्। रसुवामा विनाशकारी बाढी गएको भोलिपल्टै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले विपदपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए। तर 20 दिन बितिसक्दा पनि उक्त संयन्त्र गठन हुन सकेको छैन। आङदेम्बेको सचिवालयले भेटका क्रममा संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिने बारे पनि सभामुखको ध्यान आकर्षण गराइएको जनाएको छ। उपत्यका विभिन्न प्रहरी कार्यालयमा कुल 9,56,00,000 55,000 भन्दा बढी बिगो दावी गरेका फरार प्रतिवादी नुवाकोटको किसपाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सिंहदरबारको टोलीले भदौ 29 गते दिउँसो काठमाडौँ महानगरपालिका 29 हनुमान स्थानबाट तामाङलाई नियन्त्रणमा लिएको हो। नुवाकोट किसपाङ गाउँपालिका 3 घर भई नयाँ बजार बस्दै आएका तामाङमाथि उपत्यकाका विभिन्न प्रहरी वृत्त तथा परिसरहरूमा बैङ्किङ कसुर र ठगी सम्बन्धी मुद्दाहरू दर्ता रहेका छन्। पक्राउ परेका तामाङ विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा मात्रै 3,04,01,53,48,95,00,000 बिगो भएका 4 बैङ्किङ कसुरका मुद्दा दर्ता भएका छन्। त्यस्तै सोही परिसरमा 2,56,00,000 बिगो दावी गरिएका ठगी मुद्दा समेत गरी काठमाडौँ परिसरमै 8,56,00,000 बराबरको बिगो दावी सहित अदालतमा मिसिल पेश भइसकेको छ। त्यसै गरी प्रहरी वृत्त जनसेवामा 75,00,000, प्रहरी वृत्त लैनचौरमा 19,80,000, प्रहरी वृत्त दरबार मार्गमा 5,25,000 र जिल्ला प्रहरी परिसर भक्तपुरमा 2,00,000 बिगो दावी गरिएका बैङ्किङ कसुरका मुद्दा दर्ता रहेका छन्। शिक्षा मन्त्री सस्मित पोखरेल अस्वस्थ भएर अनुपस्थित रहेपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ। सिंहदरबारमा आज बोलाइएको बैठकमा सांसदहरू उपस्थित भएका थिए, तर मन्त्री अस्वस्थ भएको खबरपछि बैठक स्थगित गरिएको छ। भोटेखुसी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत र पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो। त्यस्तै मन्त्रालयका काम कारवाहीका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्ब गर्ने रणनीतिक विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको थियो। बैठकका लागि शिक्षा तथा खेलकुद मन्त्री पोखरेलसँगै मन्त्रालयका सचिवलाई समेत बोलाइएको थियो। शिक्षा समितिको बैठक सुरु भएपछि मन्त्री पोखरेलले आफू अस्वस्थ रहेको जानकारी गराएका थिए। मन्त्री बैठकमा उपस्थित हुन नसकेपछि समिति सभापति डाक्टर ओजस्वी शेरचन्दले बैठक स्थगित गरेको घोषणा गरिन्। बाढी प्रभावित क्षेत्र मा शिक्षा क्षेत्रका संरचना तथा शैक्षिक गतिविधिमा परेको असर, विद्यार्थी र शिक्षकको अवस्था तथा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि मन्त्रालयले गरिरहेको कामबारे समितिले मन्त्री र सचिवसँग जानकारी लिन बैठक बोलाएको थियो। रसुवा बाढीमा परि हराइरहेका मध्ये हालसम्म 1,379 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेको शवमध्ये 544 पुरुष,
336 महिला र 519 आंशिक अङ्ग छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफलेका अनुसार बाढीपछि हालसम्म 4,089 जना बेपत्ता छन्। बेपत्ता हुनेमा 2,907 पुरुष, 572 महिला, 272 विदेशी पुरुष र 328 विदेशी महिला छन्। बाढीमा परि घाइते भएका 9,287 जनाको उद्धार गरिएको प्रवक्ता काफले जानकारी दिए। उनका अनुसार फेला परेका शवको पहिचानका लागि डिएनए नमुना संकलन लगायतका आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिसकिएको छ। प्रहरीका अनुसार शव पहिचानका लागि मृतकका शवबाट 1,286 र बेपत्ता भएका आफन्तबाट 1,889 डिएनए नमुना संकलन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्रेले बताए। यसै गरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल 3,440 जना रहेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सडक भ्याउन सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका लागि आवत जावत गरिएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता दिएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार आज 11 दिन ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। सम्भवतः असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेको उनले जानकारी दिए। उनका अनुसार निर्माणको पहिलो चरणमा 9 देखि 10 दिनसम्म 11 देखि 12 उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब 40-50 जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ। आवश्यकता अनुसार ग्रेडर, रोलर र एक्सकाभेटर सहित 5-6 हेभी इक्विपमेन्ट प्रयोग भइरहेका छन्। हाल नयाँ ट्र्याकमा नदीको ग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ। सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि ट्रिक ड्रेन निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए। सब बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उनको भनाइ छ। करिब 300 मिटर लामो नयाँ ट्र्याकमा 7 मिटर चौडाइको सडक र नाली सहित करिब 7.5 मिटरको संरचना निर्माण गरिएको उनको भनाइ छ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे निर्देशन दिएको छ। सरकारी कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गर्ने नाममा गैर कानुनी रूपमा रकम असुल्ने बिचौलियामाथि निगरानी गरी कानुन अनुसार कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। मन्त्रालयले सेवाग्राहीलाई छिटो छरितो, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन कार्यालय परिसरमा बिचौलियाको गतिविधि नियन्त्रण गर्न निर्देशन दिएको हो। निर्देशन अनुसार अपाङ्गता भएका व्यक्ति, अशक्त, गर्भवती, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई प्राथमिकता दिनुपर्नेछ। त्यस्तै नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने निवेदन तथा फारम, राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाइन फारम भर्ने, फोटोकपी, स्क्यान तथा इमेल मार्फत अभिलेख पठाउने र प्राप्त गर्ने सेवा समेत निशुल्क उपलब्ध गराउन भनिएको छ। मन्त्रालयले जिल्ला स्थित अन्य सरकारी तथा गैर सरकारी कार्यालयमा पनि सेवाको प्रकृति अनुसार नागरिक सहायता कक्ष मार्फत निशुल्क सहयोग उपलब्ध गराउन निर्देशन दिएको छ। कार्यालयका सेवा सूचना तथा कार्यविधि बारे वेबसाइट, सामाजिक सञ्जाल लगायतका माध्यमबाट नियमित जानकारी गराउन र वेबसाइट अद्यावधि राख्न समेत निर्देशन दिएको छ। न्याय परिषदले उच्च अदालतमा 3 न्यायाधीश सिफारिस गरेको छ। आज बसेको परिषद बैठकले उच्च अदालतमा 3 जिल्ला अदालतमा 1 न्यायाधीश नियुक्ति सिफारिस गर्नुका साथै 2 अदालतका न्यायाधीशहरूको सरुवा पनि गरेको हो।
परिषदले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल, फैसला कार्यान्वयन महाशाखाका महानिर्देशक गजेन्द्र बहादुर सिंह र जिल्ला न्यायाधीश हिमाल बेलवासीलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो। पोखरेललाई सुर्खेत, सिंहलाई विराटनगर र बेलवासीलाई जनकपुर उच्च अदालतमा पदस्थापनका लागि सिफारिस गरिएको परिषदले जनाएको छ। सर्वोच्च अदालतका इजलास अधिकृत भरत कुमार दाहाललाई जिल्ला अदालतको न्यायाधीशमा नियुक्ति गरी कैलाली जिल्ला अदालतमा पदस्थापन गर्न सिफारिस गरेको छ। त्यस्तै परिषदले उच्च अदालतका 3 न्यायाधीशलाई सरुवा, 4 न्यायाधीशलाई काजमा राख्न सिफारिस गरेको छ। आजको बैठकले 15 जिल्ला न्यायाधीशको सरुवा गरेको परिषदले जनाएको छ। क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा तास खेल्ने खेलाउने गरेको आरोपमा 11 पक्राउ परेका छन्। बुढा नीलकण्ठ नगरपालिका 1 तौलुङ स्थित गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा 11 पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा रामेछापको गोकुल गङ्गा गाउँपालिका 6 34 विकी लामा, सोलुखुम्बुको माकालुङ गाउँपालिका 3 39 नुवाङ शेर्पा, सोलुकै दुधकुण्ड नगरपालिका 9 39 पासाङ शेर्पा, सिन्धुलीको गोलन्जोर गाउँपालिका 5 32 ज्योति मगर, दोलखाको बैतेश्वर गाउँपालिका 8 35 नारायण खत्री छन्। त्यसै गरी काठमाडौँका 44 दिल लामा, काभ्रेको रोसी गाउँपालिका 1 44 अशोक लामा, नुवाकोटको दुप्चेश्वर गाउँपालिका 3 32 सञ्जय तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका 4 40 आशिक खड्का, ललितपुरका 49 सबिन मान श्रेष्ठ र धनकुटाको जोरपाटी गाउँपालिका 4 30 सुदीप अधिकारी रहेका छन्। उनीहरूलाई परिसर काठमाडौँ र प्रहरी प्रभाव बुढा नीलकण्ठको संयुक्त टोलीले मङ्गलबार दिउँसो पक्राउ गरेको हो। उनीहरूबाट 10,85,600 नगद र केही क्वाइन बरामद गरेको छ। पक्राउ परेकाहरू विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट 2 म्याद थप भएको छ। इरान विरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारणमा कमी आएको र प्रयोग भएका हतियार पुनः आपूर्ति गर्न अमेरिकी रक्षा उद्योगमा दबाव बढेको रक्षा विभागका महानिरीक्षकको प्रतिवेदनले जनाएको छ। अमेरिकी कङ्ग्रेसमा बुझाएको प्रतिवेदन अनुसार अपरेसन एपिक फ्युरी अन्तर्गत फेब्रुअरी 28 जुन 30 सैन्य अभियानको अनुमानित लागत 33.40 अर्ब अमेरिकी डलर पुगेको छ। त्यसमध्ये 22.30 अर्ब डलर खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ। अभियानका क्रममा ठुलो परिणाममा हतियार प्रयोग गरिएपछि अमेरिकी रणनीतिक भण्डारमा उल्लेख्य कमी आएको प्रतिवेदनले जनाएको छ। युद्धका क्रममा 4 F-15 लडाकु विमान र 30 MQ-9 टिपर ड्रोन नष्ट भएका छन्। त्यस्तै एउटा F-35 लडाकु विमान र 7 KG-135 ट्याङ्कर विमान क्षतिग्रस्त भएको उल्लेख छ। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियार भण्डारणमा कमी आएको विषयमा व्यक्त चिन्तालाई अस्वीकार गरेको छ। उनका अनुसार अमेरिकासँग लगभग असीमित गोला बारुद रहेको दावी गर्दै सोमबार अमेरिकाले इतिहासकै उत्कृष्ट र ठूलो परिणाममा हतियार उत्पादन गरिरहेको जानकारी दिए। यसअघि अमेरिकी सञ्चार माध्यम CNN-ले पनि लामो दूरीका क्षेप्यास्त्र तथा हवाई प्रतिरक्षा प्रणालीमा प्रयोग हुने अवरोध क्षेप्यास्त्रको अभावले अमेरिकी सैन्य रणनीतिमा असर पारेको जनाएको थियो। अमेरिकी सेनाले थाङ हवाई प्रतिरक्षा प्रणालीका करिब 80% अवरोध क्षेप्यास्त्र प्रयोग गरिसकेको बताइएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार युद्ध सुरु भएको पहिलो 24 अमेरिकी सेनाले 1,000+ लक्ष्यमा आक्रमण गरेको थियो। तीव्र सैन्य कारवाहीका कारण ठूलो मात्रामा क्षेप्यास्त्र, ड्रोन र अन्य हतियार प्रयोग भएको जनाइएको छ। यसैबीच इरानी आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य आधारका 100+ संरचनामा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। ती सैन्य संरचनाको पुनर्निर्माण तथा मर्मत सम्भारमा लाग्ने लागत भने हालको 33.40 अर्ब डलरको अभियान खर्च अनुमानमा समावेश नगरिएको जनाइएको छ।
इङ्ग्लिस प्रिमियर लिगमा लिड्सले युनाइटेडले न्युक्यासललाई युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्यान्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्युक्यासललाई सहजै हराएको छ। हो, लिड्सले 1 उपहार पाएको थियो। न्युक्यासलका लुइस माइलले खेलको 32 मिनटमा आफ्नो पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। डोमिनिक काभर्ट्स लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 अग्रता बनायो। दोस्रो हाफमा नोवा ओकाफोरले अर्को गोल थपे। न्युक्यासलका बाजुमाना चुरेले 90 मिनटमा सान्तोना गोल फर्काए। यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै 8 तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान 12 रहेको छ। न्युक्यासल 12 स्थानमा छ। दिउँसो 3 प्राइम न्युज यति नै। हाम्रो अर्को बुलेटिन साँझ 6 न्युज फटाफट हुनेछ। अहिलेका लागि प्रविधिमा सहयोग गर्ने जोनेस कार्की र प्राइम न्युज डेकसँगै म गोमा थापालाई बिदा दिनुहोस्। नमस्कार।

0: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ। जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा। जापान जान चाहने विद्यार्थीहरूको लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
1: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
0: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मंगलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
2: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
1: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा नगरपालिका 5 काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-49-77-05, 9855-12-071-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्ण बिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा 5 काभ्रे पलाञ्चोक।
0: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेको छ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। बनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
3: किन नहुनु दाइ, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको
1: नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ। तपाईँलाई थाहा थिएन र?
0: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि चिठो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
1: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नोबेल बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841106081, 9813067707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार। होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
3: ल्याउँछु न अब तिम्रो बाबाले टिभी। माको यत्रो वर्ष भइसक्यो, त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
0: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसकेँ। यो पटक मैले किनेरै ल्याउनु भइसकेँ। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ, जो धेरै समय टिकोस्। कि कसो बाबु?
1: हुन्छ बाबा, गइहालौँ।
0: सबैको चिर परिचित अनेपाको चारदो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एकमात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चारदो बाटो प्रहरी बिट सँगै। हामी कहाँ एलईडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपर मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनु होला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841244434। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।

फायरनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तिन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट फायरनेट अब सबै कनेक्टेड

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाकोधाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर मेडिकल पोलिक्लिनिक, अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605, लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक।

0: Prime FM 104.5 MHz, a place of your feelings.
1: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।
2: भनिपाको काम त सकियो नि हैन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेको छ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्ने छ। भनिपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
3: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यही जाउँ, तपाईँलाई थाहा थिएन र?
2: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841101681, 9813067707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार। जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्ष बरु गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
4: होइन हे काका, के को गनगन हो तपाईँको? यो अलि खुलस्त भन्नुहोस् त,
3: के हुनु बाबु? आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
4: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
5: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी, बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9841068894, 9849

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उपइकाई नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङखर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क। उपइकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उपइकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उपइकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उपइकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
3: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
2: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
3: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
2: के भने त आँखाको डाक्टरले?
3: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
2: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
4: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
1: ल्याउँछन् ल्याउँछन् अब तिम्रो बाबाले टिभी। माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
2: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्, कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
3: सबैको चिर परिचित अनेपाको चारदो बाटो चोकैमा रहेको सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चारदो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपर मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841424434। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
4: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-4977-05, 9855-12-0174-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्ण बिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा 5, काभ्रे पलाञ्चोक।

0: प्लस टू पास पनि गरियो, यो बाँकी रहेको समय कसरी सदुपयोग गर्ने होला?
1: होइन, के को चिन्ता लिएर बसेको? म त कोरियन भाषा पढेर कोरिया जाने हो।
0: कोरिया जान त मलाई पनि मन छ नि, तर बनेपामा राम्रो कोरियन भाषा पढाउने स्कुल कहाँ छ र?
1: त्यसका लागि चिन्तै गर्न पर्दैन। म्यानुफ्याक्चरको पहिलो सिफ्टमा 82% नतिजा ल्याउन सफल अल्फा कोरियन भाषा स्कुल छँदैछ नि।
2: हजुर, तपाईँको कोरिया जाने सपना अब हामी पुरा गर्नेछौँ। अल्फा कोरियन भाषा स्कुल बनेपा टेलिकमको पछाडि।
0: थप जानकारीको लागि सम्पर्क 97-66-42-42-42, 011-66-57-42।
2: हजुर, ईपीएस सम्बन्धी सम्पूर्ण तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ।

0: Prime FM XR 5 MHz, a place of your feelings.
1: बच्चा जन्मिएको छ महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुटाउनु पर्छ है। समस्या भएपछि त आँखा जुटाउनु परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो।
2: बनेपामा रेयुकाई एईको मासु नागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्। समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-6615-80।
3: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। बनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
4: किन नआउनु दाइ, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
5: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, बारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
4: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवेल बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841-1067-81, 9813-067-707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाइ बनेपा पार्टी भेन्यु नेपाल टेलिकम पछाडि। उप इकाइ नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाइ बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाइ जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाइ कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाइ ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाइ आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भोगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाइ भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाइ खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाइ श्री बाल आदर्श मावि खोपासी। उप इकाइ बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय कोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाइ पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाइ कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध। घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराऊ। वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ। नक्सा पास गरेर मात्रै घर निर्माण गरौ। बाल विवाह नगरौ नगराऊ। सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ। सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ। आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौं। सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौं। धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे।
3: सबैजना लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
4: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक मानसिक यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोच गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
3: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
4: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
3: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
4: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिन भित्र उजुरी दिनु पर्दछ। अङ्गभङ्ग हुने गरी तेजाब जन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानून बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौं, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनलाई कारबाही गरौं।
0: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं। महिला पुरुष कोही पनि यो हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखेल नगरपालिकाबाट जारी सन्देश।

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
2: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
3: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
4: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
5: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
4: मैले चाहिँ त्यो भन्दा पनि फरक आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
6: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
4: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
7: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भर पर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
8: होइन ए काका, के को गनगन हो तपाईँको यो? अलिक खुलस त भन्नुहोस् त।
7: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
8: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन। अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भर पर्दो विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
9: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9840688494, 9849278898।
2: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
7: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
2: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
7: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ। त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
2: के भने त आँखाको डाक्टरले?
7: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
2: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
0: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80 याद गर्नुहोस्। हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्नेसम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुबालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईको लागि सीडब्ल्यूसी पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क सीडब्ल्यूसी पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक। अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-011-6605। लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, सीडब्ल्यूसी पोलिक्लिनिक, सीडब्ल्यूसी पोलिक्लिनिक, सीडब्ल्यूसी पोलिक्लिनिक।
0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
3: ल्याउँछु ल्याउँछु, अब तिम्रो बाबाले टिभी माको यत्रो वर्ष भइसक्यो, त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
4: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउने भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ, जो धेरै समय टिकोस्, कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
2: सबैको चिर परिचित बनेपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित बनेपाको चार्दो बाटो प्रहरी बिट सँगै। हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ता बन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनु होला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 98-41-40-58-94, 98-41-24-74-34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।

0: Prime FM 104.5 MHz.
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

लक्ष्मेगा हर्स तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा साँझ 6 बजेको न्युज फटाफटबाट म गोमा थापाको नमस्कार। न्युज फटाफट सुरु गरौं प्रधानमन्त्री बालेन्द्र शाहको भनाई सम्बन्धी प्रसंगबाट। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका छन्। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घर झोङ जलवायु सम्मेलनका क्रममा पठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकोले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेको शुभकामना सन्देशमा उल्लेख छ। पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नभएको बताएका छन्। काँग्रेसका संस्थापन र इतर पक्षले छुट्टा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको बेला साझा व्यक्तिका रूपमा देउवालाई अघि सारेर महाधिवेशन गर्नुपर्ने केही नेताहरूले बताइरहेको बेला यस देउवाको यस्तो अभिव्यक्ति आएको हो। आज सात बुधे अपील जारी गर्दै देउवाले अब कुनै पदको लालसा नभएको बताएका छन्। जलवायु अन्याय विरूद्ध सामा गाउँका युवा आमरण अनसन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखका विरूद्धमा जिल्लाको चुम नोबी गाउँपालिका एकका सामा गाउँका युवाले मनासलु बेस क्याम्पमा आमरण अनसन बस्ने घोषणा गरेका हुन्। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने माग सहित आगामी असोज 2 गतेदेखि 18 गतेसम्म अनसन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धका सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलवासीलाई आज न्याय परिषदले उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन निर्देशिका सार्वजनिक गरेको छ, जसमा विभिन्न तहका लागि उम्मेद्वारको मनोनयन फारम शुल्क पनि उल्लेख गरेको छ। जसअनुसार गाउँ नगर वडा कार्य समिति सभापति पदका लागि मनोनयन फारम लिन 1,000 शुल्क लाग्ने उल्लेख छ। उपसभापति सचिव र सहसचिवका लागि 700, सदस्यका लागि 500 र क्षेत्रीय प्रतिनिधिका लागि 500 शुल्क छ। गाउँपालिका कार्य समिति सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 2,000, सहसचिवका लागि 1,500 र सदस्यका लागि 1,000 शुल्क लाग्नेछ। नगरपालिका कार्य समिति सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 3,000, सहसचिवका लागि 2,000 र सदस्यका लागि 1,000 शुल्क रहेको छ। महानगर उपमहानगर सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 र सदस्यका लागि 2,000 छ। प्रदेश सभा क्षेत्रीय कार्य समिति सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 र सदस्यका लागि 2,000 शुल्क तोकिएको हो। काँग्रेस वडा अधिवेशन असोज 3 र 4 गते विभिन्न तहगत अधिवेशन गरी केन्द्रीय महाधिवेशन असोज 16 गतेदेखि 19 गतेसम्म हुनेछ। भोलिदेखि दैनिक 160 बुलेट ग्यास आयात गरिने भएको छ। मन्त्री शाहले आज आयल निगममै गएर ग्यासको माग र आपूर्तिको अवस्था बुझ्ने क्रममा ग्यास अभावको समस्या समाधानका लागि आयात परिणाम बढाउन निगमलाई निर्देशन दिएको र सोही अनुसार निगमले इन्डियन आयल कोअपरेसनलाई पत्रचार गरेको उनको भनाइ छ। उद्योग मन्त्री दीपक शाहले अहिले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्नका लागि उक्त परिणाममा आयातका लागि भारतसँग अनुरोध गरेको र भारत पनि सहमत भएको बताएका छन्। काठमाडौँबाट वीरगंज जाँदै गरेको विद्युतीय गाडी इभी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 शल्यमा दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार 4 जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहीको उद्धार
गरिएको छ। काठमाडौँबाट हेटौँडा भीमफेदी कुलेखानी फाखेल सड़क खण्ड हुँदै बिरगंजतर्फ जाँदै गरेको मधेस प्रदेश 03001 ज 07

20 नम्बरको भाडाको इभी आज सडकबाट करिब 1000 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिए। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवालाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। 9 सदस्यीय अदालतका 6 कन्जर्भेटिभ न्यायाधीशमध्ये 2 जनाले निर्णयप्रति असहमति जनाएको थियो। न्यायाधीश ब्रेट काभानगरले ट्रम्पको योजना भविष्यमा कानूनी हुन सक्ने भए पनि राज्य तथा स्थानीय निर्वाचन अधिकारीलाई चुनाव अघि त्यसलाई कार्यान्वयन गर्न पर्याप्त समय नभएको बताए। ट्रम्पले गएको मार्चमा हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने कार्यकारी आदेश जारी गरेको थियो। उनले कुनै ठोस प्रमाण बिना हुलाक मार्फत हुने मतदानमा धाँधलीको जोखिम रहेको दावी गरे। लिड्स युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडलाई 4-1 हराएको छ र अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ। लिड्सको 4 खेलबाट 8 अङ्क भएको छ। लिड्स अहिलेसम्म अपराजित रहेको छ र लिगमा बलियो सुरुवात लिन पनि सफल रहेको छ। उसको अगाडि आर्सेनल र म्यान्चेस्टर सिटी मात्र रहेका छन्। नयाँ सिजनमा न्यूक्यासलको यो पहिलो हार हो र टिम 5 अङ्कमा 12 स्थानमा रहेको छ। इलान रोडमा भएको खेलमा लेबिल मिलेको आत्मघाती गोलमा लिड्सले अग्रता लिएको थियो। त्यसपछि जेयर्डेन बोगले डोमिनिक काभर्ड लेविन र नोह कोह फरले 1-1 गरे। खेलको अन्त्यतिर बाजुमन टुरेले न्यूक्यासलका लागि 1 फर्काए। साँझ 6 बजेको न्युज फटाफट यति नै। हाम्रो अर्को बुलेटिन राति 8 बजे प्राइम स्थानीय समाचार हुनेछ। अहिलेका लागि प्रविधिमा सहयोग गर्ने जोनिस कार्की र प्राइम न्युज डेकसँगै म गोमा थापालाई बिदा दिनुहोस्। नमस्कार।

0: ओहो पाँडे, निकै खुसी देखिन्छ त, कता गएर आइस त?
1: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन, त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइज है।
0: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
2: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निःशुल्क दाँत निकालिन्छ।
3: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 9841007017, 9841007017।
4: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
5: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
4: ए, अब हामीले के गर्ने त?
5: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
4: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
5: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
6: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
5: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
4: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
5: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
7: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
5: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।
8: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने कतै ठाउँमै भेटिएन। अब स्कुल फर्काउँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
9: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
8: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल्स गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
9: फोन नम्बर 011-6667733, 9850086-38, 9841-5086-38।
8: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौँ। समय तथा पैसाका बचतका लागि एकपटक अवश्य पाल्नुहोला।
5: होइन हौ रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गएको देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै गएर आइपुगेको देख्छु, दिउँसो फेरि फेरि कतै निस्क्या पनि देख्दिन, के गर्दैछस् है त?
10: हेर्नुहोस् दाई, अब यो 10 मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
5: ओहो, तैँले ठिकै गरिछस्, आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जतावायु गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
10: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
11: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
10: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
11: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टू ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonepaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
6: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
5: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी, बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
6: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
5: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
6: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
5: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
6: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
5: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गराउँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र examcmc फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
11: जापान, नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
12: जापान, जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
11: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
13: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
11: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चारदो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
14: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
15: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो, जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, स्वस्थ खुट्टा, HRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88।
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु खुवाउँदैछ।
17: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
16: स्वर्णबिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निःशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा नगरपालिका 5 काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-66-21-34, 9840-49-77-05, 9855-12-071-34। 1 वर्षदेखि 5 वर्षका बालबालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बालबालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा 5 काभ्रे पलाञ्चो।
18: सबैजना लैङ्गिक हिंसा लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
19: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोच गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
18: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
19: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो। यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त? घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिनभित्र उजुरी दिनु पर्दछ। अङ्गभङ्ग हुने गरी तेजाब जन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बोक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानून बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौं, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनलाई कारबाही गरौं।
20: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं। महिला पुरुष कोही पनि यो हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखेल नगरपालिकाबाट जारी सन्देश।

0: म त अब विदेशतिर जोक्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: उहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम पारिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बसे है गरी।
0: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, बनेपा अर्निको हाइवे तरकारी बजार, प्राइम एफएमको ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 98 5 10 34 451, 98 5 10 34 451, 98 08 79 81।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 98 41 79 13 15, 98 5 11 26 793।
2: तनाव पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो हो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
3: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् त, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको, सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
4: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनुहोला।
5: हाम्रा सेवाहरू
6: 24 घन्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
5: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
4: हाड जोड्ने विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
5: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
6: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
4: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
5: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ,
4: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
5: सम्पर्क नम्बर 011 66 43 32, 98 035 57 48 92,
4: कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटो पनौती रोड।
7: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसाय जन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उप इकाई नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागो सेवा केन्द्र र भुमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
3: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
2: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
3: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
2: के भने त आँखाको डाक्टरले?
3: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
2: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
4: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: 105.5
1: Prime FM 104.5 MHz
2: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आइएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
4: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
5: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी, बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
4: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
5: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
4: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि।
5: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क

0: क्याम्पस नै रोज्ने भए।
1: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस, भिन्तुना इलेक्ट्रिक, बनेपा बस पार्क, बनेपा काभ्रे पलान्चो। सम्पर्क नम्बर 011-6619-82।
2: डिश होम, खुशीको कनेक्सन।
4: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
5: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो, जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, स्वस्थ खुट्टा, HRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
6: नमस्कार, आजको यस प्रकृति IPM कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी IPM कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
7: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
1: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
8: IPM विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
1: मैले चाहिँ त्यो भन्दा पनि फरक, IPM विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
9: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई IPM पद्धतिले खेती गरौं, बिसारीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
1: जाइका तथा लभ ग्रीन जापानको सहयोगमा लभ ग्रीन नेपालद्वारा सञ्चालित ताजा IPM तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
10: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं, नमोबुद्ध नगरपालिका

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। काङ्ग्रेसको 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी। विपद व्यवस्थापनको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
1: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: सल्यानको दार्मामा स्कर्भ टाइफसको त्रास। 3 सातामै 4 जनाको मृत्यु। 100 भन्दा बढीमा संक्रमण पुष्टि। संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
2: विधेयक प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: भोटेकोशी बाढीपछि खानेपानी समस्या बढ्दै। पानीका मुहानमा झाडापखालाको जीवाणु भेटियो। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा लगायतका प्रमाणपत्र, राहदानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
3: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
0: बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने। निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै सुरु हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोशी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार, प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 वटा आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपडा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 वटा खानेपानीका नमुना मध्ये 5 वटा कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोरिनेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दारमा गाउँपालिकामा स्कर्भ टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दारमा 5 लयटा डाँडा कामका 69 वर्षीय तुलबहादुर खड्का, वडा नम्बर 6 मलिवाङका 82 वर्षीय बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिङ्गेलीका 12 वर्षीय नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 भन्दा बढीमा स्कर्भ टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 जनामा संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
3: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानुनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानुनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागज पत्रहरू छन् नि, जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखितै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त बाँचेले त कसैले त पहिचान गरिदिनु पर्यो नि, त त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआइडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुनसक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले इएनआइडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट इएनआइडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
5: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
2: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिवेदन संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यान आकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग ध्यान आकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यान आकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग आकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यान आकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग आकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यान आकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापना योजनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गर्न गराएको छ। काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गर्न गराएको छ। काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गर्न गराएको छ। काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गर्न गराएको छ। काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गर्न गराएको छ। काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गर्न गराएको छ। काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग
6: गर्नुभएको छ। लाभान्वित पनि हुनुभएको छ, तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने, र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि, त्यो हामीले बिर्सिसकेका थियौँ। हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा सञ्चार र सम्प्रेषण गरौँ, सञ्चार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ। र अर्को सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू स्थानीय सरकारहरू छन्, र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ।
0: बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ। काङ्ग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यानाकर्षण गराएको छ। र बङ्गलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद।

0: Prime FM 104 थुप्लो 5 MHz
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: होइन रमेश, कता गएर आइस फेरि? आज सधैँ बिहान झोला बोकेर गएर देख्छु, फेरि एक डेढ घन्टामा मिल्कै गएर आइपुगे देख्छु, दिउँसो फेरि फेरि कतै निस्क्या पनि देख्दिन, के गर्दैछस् है त?
4: हेर्नुहोस् दाई, अब यो दसतिर मन्डु लाएर हुँदै हुँदो रहेछ, मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
3: ओहो, तैँले ठिकै गरिछस्, आज भोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ, बरु कहाँ गइस है तैँले? जताभावी गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
4: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
5: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
4: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
5: 100% COE रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई

0: @edu@gmail.com सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक मेसेन्जर भाइबर टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फर्बिट एडुकेशनल करियर प्राइभेट लिमिटेड। जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ। जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा। जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
1: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
0: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
2: ए लक्ष्मी, लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
3: ए आऊ न,
2: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
3: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
2: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
3: अह, मलाई केही थाहा छैन नि।
2: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ। यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ।
3: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
2: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गरे भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा 11 रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र SRDC उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनाऊ, ढिला नगरे SRDC बनेपा लैजाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, SRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
4: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
5: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
4: ए, अब हामीले के गर्ने त?
5: आवश्यक सामान तयारी गरौँ आमा।

0: सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौ अनि खोला किनारतिर नजाऊ है।
1: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
0: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नु पर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
0: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यही जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
1: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
0: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौं।
0: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रति कार्य परियोजनाबाट जारी सन्देश।
4: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

यही हो प्राइम न्यूज, प्राइम एफएम 104.5 मेगा तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा राति 8 बजेको प्राइम स्थानीय न्युजबाट म बोन नमस्कार। प्राइम स्थानीय न्युज सुरु गरौँ। काभ्रेका बाढी पीडितले 2 वर्षसम्म अस्थायी आवासको पूरा रकम पाउन नसकेको सम्बन्धी प्रसङ्गबाट 2081 असोज 10-12 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले घरबार गुमाएका काभ्रे प्लाञ्चोकका पीडित परिवारले 2 वर्ष बित्न लाग्दा समेत अस्थायी आवास निर्माणको दोस्रो किस्ता पाउन सकेका छैनन्। जिल्लाभर प्रभावित 3,165 परिवारमध्ये हालसम्म 1,660 परिवारले मात्रै दोस्रो किस्ता रकम बुझेका छन्। जिल्ला प्रशासन कार्यालय काभ्रे प्लाञ्चोका अनुसार झन्डै आधा लाभग्राही अझै राहत रकमको पर्खाइमा रहेका छन्। सरकारले अस्थायी आवास निर्माणका लागि प्रति परिवार 25,000 रुपियाँका दरले दोस्रो किस्ता उपलब्ध गराउँदै आएको छ। हालसम्म 10 स्थानीय तहका 1,660 परिवारका लागि कुल 4,15,00,000 रुपियाँ निकासा भइसकेको कार्यालयका लेखापाल नरहरि प्रसाद खनालले जानकारी दिएका छन्। दोस्रो किस्ता प्राप्त गर्ने परिवारमध्ये रोसी गाउँपालिकाका 461, नौबुद्ध नगरपालिकाका 442, पनौती नगरपालिकाका 294, बेथानचोक गाउँपालिकाका 208, चौरदेउराली गाउँपालिकाका 87, पाँचखाल नगरपालिकाका 66, महाभारत गाउँपालिकाका 36, बुमरुक गाउँपालिकाका 33, धुलिखेल नगरपालिकाका 32 र बनेपा नगरपालिकाका 1 परिवार रहेका छन्। जिल्लाका मण्डनदेवपुर नगरपालिका, खानीखोला गाउँपालिका र तेमाल गाउँपालिकाले भने हालसम्म दोस्रो किस्ताका लागि लाभग्राहीको सिफारिस पठाएका छैनन्। बजेट उपलब्ध भए पनि स्थानीय तहबाट आवश्यक प्रक्रिया अघि नबढाउँदा ती क्षेत्रका प्रभावित परिवार राहत रकमबाट वञ्चित भएका हुन्। जिल्ला प्रशासन कार्यालयले पहिलो र दोस्रो किस्ता गरी हालसम्म स्थानीय तहहरूमा कुल 12,77,50,000 रुपियाँ निकासा गरिसकेको छ। नौबुद्ध नगरपालिकामा 824 प्रभावित परिवारका लागि 3,16,50,000 रुपियाँ, रोसी गाउँपालिकामा 563 परिवारका लागि 2,56,00,000 रुपियाँ र पनौती नगरपालिकाका 634 परिवारका लागि 2,32,00,000 रुपियाँ निकासा भएको छ। त्यस्तै बनेपा नगरपालिकामा 41 परिवारका लागि 1,50,00,000 रुपियाँ, बेथानचोक गाउँपालिकामा 239 परिवारका लागि 1,11,75,000 रुपियाँ, चौरी देउराली गाउँपालिकामा 280 परिवारका लागि 91,75,000 रुपियाँ र पाँचखाल नगरपालिकामा 88 परिवारका लागि 38,50,000 रुपियाँ निकासा भएको कार्यालयले जनाएको छ। तेमाल गाउँपालिकामा 141 परिवारका लागि 35,25,000 रुपियाँ, मण्डनदेवपुर नगरपालिकामा 133 परिवारका लागि 33,25,000 रुपियाँ, धुलिखेल नगरपालिकामा 90 परिवारका लागि 30,50,000 रुपियाँ, महाभारत गाउँपालिकामा 39 परिवारका लागि 18,75,000 रुपियाँ, बुमलु गाउँपालिकामा 40 परिवारका लागि 18,25,000 रुपियाँ र खानीखोला गाउँपालिकामा 53 परिवारका लागि 13,25,000 रुपियाँ निकासा भएको छ। काभ्रे प्लाञ्चोक जिल्ला अदालतमा करार सेवा मार्फत कर्मचारी नियुक्तिका लागि खोलिएको विज्ञापनमा 95 जनाले आवेदन दिएका छन्। अदालतले 1 डिट्ठा र 2 कार्यालय सहयोगी माग गर्दै भदौ 15 विज्ञापन खुलाएको थियो, जसमा कार्यालय सहयोगी पदका लागि 54 र डिट्ठा पदका लागि 41 आवेदन दिएका थिए। डिट्ठा पदको लिखित परीक्षामा 14 उत्तीर्ण भएका थिए। भदौ 23 लिखित र 24 कम्प्युटरसिप परीक्षण सञ्चालन गरिएको थियो। परीक्षाको नतिजा अनुसार रूपक बहादुर खत्री सफल उम्मेद्वार बनेका छन् भने ज्ञान बहादुर तामाङ वैकल्पिक उम्मेद्वार छनौट भएका छन्। अदालतले सार्वजनिक गरेको विवरण अनुसार खत्रीले 34.33 र तामाङले 30 प्राप्त गरेका छन्। लिखित परीक्षामा सबैभन्दा कम अङ्क प्राप्त गर्ने गीता बस्नेतले 21.27 पाएकी छन्। त्यस्तै कारणले सहयोगी पदमा अनुप दनुवार र विशाल लोन सफल उम्मेद्वार बनेका छन्। राजन दनुवार, सुन्दरलाल श्रेष्ठ र रामचन्द्र कार्की वैकल्पिक उम्मेद्वार छनौट भएका छन्। अनुप र विशालले 7 अङ्क प्राप्त गरेका छन्। कार्यालय सहयोग छनौटमा अन्तर्वार्ता, व्यक्तित्व, विषयगत ज्ञान र सेपमूलक तालिमलाई आधार बनाएको थियो। विद्युत तथा धारापानी सम्बन्धी सिटी भिटीको प्रमाणपत्र अनिवार्य गरिएको थियो। अदालतले सबै परीक्षार्थीहरूको प्राप्ताङ्क सार्वजनिक गरेको जनाएको छ। सफल उम्मेद्वारहरूले नियुक्ति लिएर काम समेत सुरु गरिसकेका छन्। शाखा अधिकृत अक्षय कुमार दनुवारको संयोजकत्वमा गठित छनौट समितिले प्रक्रिया अघि बढाएको थियो। अदालतका श्रेष्ठदार उपसचिव सञ्जित गौतमले कर्मचारी छनौट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाएकोमा तथा प्राप्ताङ्क समेत सार्वजनिक गरिएको बताएका छन्। न
नमोबुद्ध नगरपालिका चारले ज्येष्ठ नागरिक अशक्त तथा कार्यालयसम्म पुग्न कठिनाई भएका सेवाग्राहीलाई लक्षित गर्दै घर दैलोमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा प्रदान गरेको छ। नागरिकहरूलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत वडा कार्यालयका कम्प्युटर अपरेटर विष्णुराज चिमौरियाले सेवाग्राहीहरूको घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गराएका हुन्। कार्यालयसम्म पुग्न असहज हुने ज्येष्ठ नागरिक तथा अशक्त नागरिकहरूलाई लक्षित गर्दै गाउँदेखि काठमाडौँसम्म पुगेर सेवा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ। सेवा प्रभावका क्रममा सम्बन्धित सेवाग्राहीका आवश्यक कागजात सङ्कलन प्रक्रिया सहजीकरण तथा सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरिएको थियो। वडे कार्यालयका कम्प्युटर अपरेटर चिमौरियाले नागरिकले सेवा लिन अनिवार्य रूपमा कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न घर दैलोमै पुगेर सेवा प्रदान गरिएको बताएका छन्। उनका अनुसार सार्वजनिक सेवा भनेको कागजी प्रक्रिया पूरा गर्नु मात्र नभई नागरिकको वास्तविक समस्या र आवश्यकतालाई बुझेर सेवा उपलब्ध गराउनु पनि हो। घरमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा पाएपछि ज्येष्ठ नागरिक तथा अशक्त सेवाग्राहीले सहजता महसुस गरेका छन्। कार्यालयसम्म पुग्न कठिनाइ हुने नागरिकका लागि यस्तो सेवाले स्थानीय सरकारप्रतिको विश्वास र अपनत्व बढाउने अपेक्षा गरिएको छ। ज्येष्ठ नागरिकहरूको अनुहारमा देखिएको सहजता र खुसी नै सेवाको सबैभन्दा ठुलो उपलब्धि भएको कम्प्युटर अपरेटर चिमौरियाले बताएका छन्। वडा कार्यालयले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिने जनाइएको छ। सिन्धुलीको मरिन गाउँपालिका चार सहानमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा 501 चिनिया नागरिकले भिसाको दुरुपयोग गर्दै काम गरिरहेको पाएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुली र अध्यागमन विभागको संयुक्त अनुगमनका क्रममा उनीहरूसँग नेपालमा काम गर्ने अनुमति वर्किङ भिसा नभएको खुलेको हो। जिल्ला अनुगमन समिति सिन्धुली र अध्यागमन विभागका प्रतिनिधिले उद्योगमा छापा मार्दा 501 चिनिया कामदार भेटिएका थिए। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार उनीहरूमध्ये 328 जनासँग मात्र राहदानी रहेको थियो। तीमध्ये 235 जना पर्यटक भिसा र 92 जना व्यावसायिक भिसामा नेपाल आएको भएको छ। बाँकी 173 जनासँग राहदानी तथा भिसा नै नभएको र 1 जनाको भिसाको म्याद समेत सकिएको श्रेष्ठ जानकारी दिएका छन्। पर्यटक तथा व्यावसायिक भिसामा नेपाल आएर काम गर्नु गैर कानुनी हो। अध्यागमन नियमावली र श्रम ऐनले विदेशी नागरिकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कामदार भिसा तथा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। प्रशासनले उद्योगमा कार्यरत 328 जनाको राहदानी विवरण सङ्कलन गरी थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाएको छ। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भिसाको दुरुपयोग गर्ने र बिना भिसा बसिरहेका चिनिया नागरिकहरूबारे थप छानबिन हुने बताएका छन्। अनुगमन टोलले चिनिया ठेकदार कम्पनीलाई विशेष विदेशी कामदार नियुक्ति गर्दा अनिवार्य रूपमा वर्किङ भिसा लिन निर्देशन दिएको छ। अनुगमनका क्रममा उद्योग परिसरबाट अन्तशुल्क नभएका गोर्खा टाइगर, जोमसुम र लियोपार्ड लगायत ब्रान्डका 25 कार्टुनभन्दा बढी मदिरा समेत बरामद गरिएको छ। प्रहरीले थप अनुसन्धानका लागि उक्त मदिरा आन्तरिक राजस्व कार्यालय बर्दिवास पठाएको छ। चिनको छेन्दु जियान फुड लिमिटेड र नेपालको हिमालयन फुड इन्टरनेसनल प्रणालीको संयुक्त लगानीमा 27,64,84,60,000 रुपियाँ लागतमा उद्योग निर्माण भइरहेको छ। 55 बिघा क्षेत्रफलमा बन्ने उद्योगमा 20 अर्ब रुपियाँ प्लान्ट तथा संरचना निर्माण र बाँकी रकम पशुपालन, आवास तथा घाँस खेतीमा खर्च गरिनेछ। उद्योग सञ्चालनमा आएपछि करिब 5,156 जनाले रोजगारी पाउने चिनिया प्रशोधित भैँसीको मासु निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको छ। आगामी 1 वर्षभित्र निर्यात सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ। रसुवाको भोटेको सिबाडीबाट प्रभावितको राहत पुनस्थापना तथा उद्धारका लागि कालिन्चोक भगवती मन्दिर गुठी व्यवस्थापन समितिले 1,11,000 रुपियाँ सहयोग गरेको छ। समितिको तर्फबाट उक्त रकमको चेक मङ्गलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष चन्द्रकुमार लामाले बताएका छन्। विपदको समयमा कालिन्चोक भगवती मन्दिरको तर्फबाट प्रभावित नागरिकलाई सहयोग पुगोस् भनेर समितिले दिन सक्ने थोरै सहयोग रकम जम्मा गरिएको अध्यक्ष लामाले बताएका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दोलखाको भीमेश्वर नगरपालिकाले 30 लाख बढी सहयोग गरेको छ। नगर कार्यपालिकाको बैठकले राष्ट्रिय सेवकहरूतर्फ श्रेणीविहीन कर्मचारीहरूबाट मासिक सुरु तलब स्केलको 2 दिन, सहायक स्तर कर्मचारी वा सोसर कर्मचारीबाट 5 दिन, अधिकृत स्तर र राजपत्रांकित द्वितीय वा सोसरह कर्मचारीबाट 7 दिन, शिक्षकहरूतर्फबाट उल्लेखित श्रेणी बमोजिम जनप्रतिनिधिहरूको तर्फबाट खाइपाई आएको सुविधाको 7 दिन बराबरका जम्मा हुन आउने 23,62,579 रुपियाँ प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषको खातामा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख ईश्वर नारायण मानन्धरले बताएका छन्।
त्यसै गरी दोलखाको बैतेश्वर गाउँपालिकाले पनि रसुवाका बाढी प्रभावितको उद्धार राहत र पुनस्थापनाका लागि 7,70,000 रुपियाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष छवि लामाले बताएका छन्। त्यसै गरी दोलखाको गौरी शङ्कर गाउँपालिकाले पनि कोषमा सहयोग गरेको अध्यक्ष विश्वास कार्कीले बताएका छन्। राति 8 बजेको प्राइम स्थानीय न्युज सकियो। हाम्रो अर्को बुलेटिन राति 9:15 हुनेछ। अहिलेका लागि प्राइम न्युज डेस्कका साथै प्रविधिमा सहयोग गर्ने जोनिसलाई धन्यवाद दिँदै म भुवनलाई बिदा दिनुहोस्। हवस् त नमस्कार। प्राइम एफएम सुन्दै रहनुहोला।

0: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
1: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
0: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
1: फोन नम्बर 011-6673-33, 98-510-086-38, 98-41-50-86-38।
0: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नु होला।
2: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
3: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी, बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
2: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
3: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
2: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
3: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गराउँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस, भिन्तुना इलेक्ट्रिक, बनेपा बस पार्क, बनेपा काभ्रे पलान्चो। सम्पर्क नम्बर 011-6619-82।
4: डिश होम, खुशीको कनेक्सन।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलान्चोको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मंगलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
6: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
5: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा।
2: स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा नगरपालिका 5 काभ्रे पलाञ्चोक। समय बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34 98-40-49-77-05 98-512-071-34। एक वर्षदेखि पाँच वर्षका बाल बालिकाहरूका लागि स्वर्ण बिन्दु थोपा खुवाऊ मौकाको फाइदा लिएर आफ्नो बालबालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भनेपा 5 काभ्रे पलाञ्चो।
7: सबैजना लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
8: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोज गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
7: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
8: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
7: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
8: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिनभित्र उजुरी दिनु पर्दछ। अङ्ग भङ्ग हुने गरी तेजाब जन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौं, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनलाई कारबाही गरौं।
2: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं। महिला पुरुष कोही पनि यो हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखे नगरपालिकाबाट जारी सन्देश।

0: बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उप इकाई नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पाँगो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
3: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, स्वस्थ खुट्टा, HRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88।
4: ओहो पाण्डे, निकै खुसी देखिन्छ त, कता गएर आइस त?
5: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन। त्यही भएर बनेपाको 4 बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइज है।
6: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
7: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
8: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98140070 17, 98140070 17।

0: प्राइम एफएम 104.5 मेगाहर्ज जापान नेपालीहरुको सपनाको देश पढ्नुहोस् या रोजगारीका लागि जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा जापान जान चाहने विद्यार्थीहरूको लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा भाषा शिक्षण सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ याद गर्नुहोस् टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ
1: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग कम्प्युटर प्रशिक्षण विभाग 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास एसएसडब्ल्यू भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ
0: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592 मोबाइल नम्बर 9823-011-567
2: ए लक्ष्मी कस्तो छ तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी
3: ए आऊ न
2: किन यति न्याउरो अनुहार बनाएर बसेकी त
3: हेर न मिना यो मेरो पहिलो बच्चा हो तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ सिधा छैन जस्तो छ के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त
2: अरे लक्ष्मी यसरी पिर मान्नु पर्दैन यसको उपाय छ भन्ने थाहा छैन र
3: अह मलाई केही थाहा छैन नि
2: ल सुन है यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ
3: तर बच्चा त सानो छ पछि आफै ठिक होला कि जस्तो लाग्छ
2: होइन लक्ष्मी यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ ढिला गरे भने उपचार कठिन हुन्छ हाम्रो बागमती प्रदेश काभ्रे प्लान्चोक जिल्लाको बनेपा 11 रहेको अपाङ्ग बाल

0: 66 16 66 र 011 66 18 88।
1: पनौती नगरपालिका वडा नम्बर 4 को अनुरोध। बाल बालिकालाई श्रममा नलगाऊ, बाल श्रम मुक्त समाजको निर्माण गरौ।
2: बाल बालिकालाई बाल काम सिकाऊ, बाल श्रम हटाऊ।
1: बाल बालिकालाई श्रममा लगाउँदा कस्तो असर पर्छ?
2: पढ्नबाट वञ्चित हुन्छन्, पारिवारिक माया र स्नेहबाट टाढा रहन्छन्।
1: क्षमता भन्दा बढी श्रम गर्दा शारीरिक तथा मानसिक वृद्धिमा प्रतिकूल असर पर्छ।
2: बेचबिखन तथा ओसार पसार, हिंसा र दुर्व्यवहारमा पर्ने जोखिम रहन्छ।
1: त्यसैले बाल बालिकालाई श्रममा होइन विद्यालय पठाऊ। बाल बालिकालाई श्रममा लगाए के हुन्छ? कसैले पनि बाल बालिकालाई ललाई फकाई, झुक्याई, डर, त्रास, प्रलोभन, दबाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकका रूपमा काममा लगाउनु हुँदैन।
2: यसको विपरीत श्रममा लगाएमा 1 वर्षसम्म कैद वा 50,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
1: त्यसैले आफ्नो घर तथा व्यवसायमा बाल श्रमिकको प्रयोग नगरौ।
2: बाल श्रमिक प्रयोग भएर उत्पादन भएका वस्तु तथा सेवाको उपभोग बन्द गरौ।
1: पनौती नगरपालिका वडा नम्बर 4 को कार्यालय काभ्रे पलाञ्चोक।
3: बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति, समय र स्थान: मिति 2083 असोज 9 गते शुक्रबार। स्थान: इकाई बनेपा पार्टी भेन्यू, नेपाल टेलिकम पछाडी। उपइकाई: नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण, काभ्रे भन्ज्याङ, ज्येष्ठ नागरिक सटल साँगा। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
4: इकाई: बानेश्वर कार्यालय परिसर, मीन भवन, काठमाडौँ। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई: जय श्री कृष्ण पार्टी प्यालेस, अर्पण पार्टी प्यालेस, पाँच खाल। उप इकाई: कुन्ताबेसी सेवा केन्द्र, पलाञ्चोक सेवा केन्द्र, बोमलु सेवा केन्द्र, दोलालघाट र आजाद मावि बालुवा। मिति: 2083 असोज 10 गते शनिबार, बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
3: मिति: 2083 असोज 10 गते शनिबार। इकाई: ढुङ्खर्क। स्थान: श्री पार्वती माध्यमिक विद्यालय, बेथान्चो गाउँपालिका 2, ढुङ्खर्क। उप इकाई: आत्मविकास माध्यमिक विद्यालय, बेथान्चो गाउँपालिका 5, च्याल्टी। सरस्वती माध्यमिक विद्यालय, बेथान्चो गाउँपालिका 6, भुगदेउ र चन्देवी प्राथमिक विद्यालय, बेथान्चो गाउँपालिका 1, थलागाउँ। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई: भकुण्डे। स्थान: कुटुम्ब रिसोर्ट, नमोबुद्ध नगरपालिका 7, भकुण्डे बेसी। उप इकाई: खरे पाँगु सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय, तिमाल गाउँपालिका 7, कुरुवास।
4: खोपासी इकाई: श्री बाल आदर्श मावि खोपासी। उप इकाई: बाल उज्जवल मावि, नवबुद्ध 10, पुराना गाउँ, लड्केश्वर आधारभूत विद्यालय, पोल भन्ज्याङ, बलथली। कार्यक्रम हुने मिति: 2083 असोज 11 गते आइतबार। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
3: इकाई: पनौती। स्थान: पनौती बेनकोइट, पनौती। उप इकाई: कुसादेवी माध्यमिक विद्यालय, कुसादेवी। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव: दोरेन्द्र राज सापकोटा। बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती 10, खोपासी, काभ्रे पलाञ्चो।
1: न
3: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।

0: के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलि चिन्तित पनि हुनुहुन्छ। खासमा समस्या चाहिँ के छ?
1: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन। कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
0: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
1: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ। साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक। अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605। लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक।
3: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेटीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल IME बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400-72027।
5: होइन हौ रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गा देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै घर आइपुगेका देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
6: हेर्नुहोस् दाई, अब यो दसतिर मन्डू लाएर हुँदै हुँदो रहेछ, मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
5: ओहो, तैँले ठिकै गरिछस्, आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ, बरु कहाँ गइस है तैँले? जताभावि गएर फसलास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
6: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
7: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
6: जापानको 15 भन्दा बढी सहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 सहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, SSW JLPT को इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट।
7: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने। 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने। अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने। प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने। जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने। ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेशनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल banepaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
8: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

यथार्थको पर्याय यो हो प्राइम न्युज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.nb मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा राति 9:15 प्राइम नाइन न्युजबाट म भुवन नमस्कार। प्राइम नाइन न्युजमा हामी दिनभर घटेका मुख्य 9 घटनालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दछौँ। नाइन न्युज सुरु गरौँ आज नम्बर 9 परेको न्युजबाट। एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा टोली घोषणा गरेको छ। संघले मंगलबार घोषणा गरेको टोलीमा ऐरीसँगै कुशल भोर्तेल, असेफ शेख, रोहित पौडेल, अरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन्। एसियाली खेलकुद प्रतियोगिता अर्को सातादेखि जापानमा सुरु हुँदैछ। नेपाल पहिलो खेल असोज 9 गते अफगानिस्तानसँग र दोस्रो खेलमा असोज 10 गते जापानसँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गुर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको आज औपचारिक घोषणा गरेको हो। 39 वर्षीय डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै ठुला नाम हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा ब्राडनर किन्सले दक्षिण अफ्रिकाका फाफ डुप्लेसीलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। डेभिड वार्नरले अस्ट्रेलियाका लागि सन् 2015 र 2023 एक दिवसीय विश्वकप, सन् 2021 T20 विश्वकप र सन् 2023 विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्। वार्नरसँग भारतको आइपिएल, अस्ट्रेलियाको बिबिएल, वेस्ट इन्डिजको सिपिएल लगायतका T20 लिग खेलेको अनुभव रहेको छ। अमेरिकाले पृथ्वीको कक्षामा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेनकले शत्रुको आक्रामक कारबाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताएको बिबिसीले जनाएको छ। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै मेनकले अमेरिकाको बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताएका छन्। तर उनले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई कहिले कक्षमा स्थापित गरियो भन्ने बारेमा विस्तृत विवरण भने दिएका छैनन्। वरिष्ठ सैन्य अधिकारीहरूले सघन अन्तरिक्षमा सैन्य क्षमता वृद्धि गर्ने योजना रहेको बताएका छन्। उनीहरूले भविष्यको द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने वा तिनलाई अवरुद्ध गर्ने उपायहरू विकास गरिरहेको रुसी तथा चिनिया कार्यक्रमहरूको उल्लेख गरेका छन्। अमेरिकालाई क्षेप्यास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्त्वपूर्ण अङ्गका रूपमा योजना गरिएको गोल्डेन डोममा अन्तरिक्षमा आधारित क्षमता र इन्टरसेप्टर क्षेप्यास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो भने त्यस यता अमेरिका, रुस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले त्यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। शेयर बजार लगातार तेस्रो कारोबारको दिन बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 48.57 अङ्कले बढेर 2,633.62 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा लगानी बिमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 265 कम्पनीको सेयर बढेकोमा 12 घटेको छ। यस्तै मोदी इनर्जीको सेयर भने घटबड भएको छैन। आज धौलागिरी लघुवित्तको सेयर 15% बढेको छ। बजार उच्च अङ्कले उकालो लागेको दिन एभरेस्ट ब्याङ्कको डिभेन्चर 5.5% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 करोडको कारोबार भएकोमा आज 347 कम्पनीको 2,03,00,000 किता सेयर 8.29 करोड रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2 महिना यताकै उच्च हो। यसअघि असार 30 गते 8.41 करोड रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि 21 बुधे कार्ययोजना घोषणा गरेपछि सेयर बजारमा उत्साह देखिएको हो।
कार्ययोजनाले बजारको संरचनागत सुधार, लगानीकर्ताको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटेको छ। सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिले भएको अभाव टाढ्नका लागि ग्यासको आयात बढाउन लागेको उद्योग मन्त्री दीपक शाहले बताएका छन्। यसअघि दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भएको पनि भारतबाट औसत 90-95 बुलेट मात्र नेपाल आइरहेको छ। त्यसमाथि कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डरहरू काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। नवनियुक्त उद्योग मन्त्री शाहले आज आयल निगममै गएर ग्यासको माग र आपूर्तिको व्यवस्था बुझेका थिए। मन्त्रीको निर्देशन अनुसार निगमले इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको जनाएको छ। नेपालको माग बमोजिम थप दैनिक 60 बुलेट ग्यास दिन आइओसी तयार रहेको मन्त्री शाहले जानकारी दिएका छन्। अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने उनको दावी रहेको छ। काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू पदको लोभी नभएको बताएका छन्। तर पार्टी र राज्यले आफ्नो अनुभव आवश्यक ठाने जान जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी सम्हाल्न तयार रहेको उनको भनाइरहेको छ। देउवाले आज जारी गरेको विज्ञप्तिमा अब आफूलाई कुनै पदमा पुग्ने लालसा नरहेको स्पष्ट पारेका छन्। 14 महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा 15 महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व रहेको उनले बताएका छन्। तर विधान र संविधान अनुसार महाधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै सहमति बिना हतारमा विशेष महाधिवेशन गरे पनि आफू चुप लागेर नबस्ने देउवाले चेतावनी दिएका छन्। यस्तो कदमले काङ्ग्रेसलाई कमजोर र विभाजित बनाउने उनको दावी रहेको छ। पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले विगत 3.5 दशकमा नेपालमा केही भएन भन्ने भाषाप्रति पनि असहमति जनाएका छन्। उनले 3 दशक अघिको नेपाल र अहिलेको नेपाललाई तुलनात्मक रूपमा हेर्न आग्रह गरेका छन्। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिब न्यूनीकरण र नागरिक पहुँचका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको उनको भनाइरहेको छ। सीमित स्रोत साधनका बावजुद मुलुकले हासिल गरेको प्रगतिलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्ने देउवाले बताएका छन्। विगत 35 वर्षको राजनीतिक संक्रमण र 23 अवधिमा काङ्ग्रेस, एमाले, माओवादी सहितका दलले गरेका कामको समीक्षा गर्नुपर्ने उनको भनाइरहेको छ। तर भएका उपलब्धिमै सन्तुष्ट भएर बस्न नहुने देउवाले बताएका छन्। नेपाललाई विकसित राष्ट्र बनाउनको लक्ष्यतर्फ अघि बढ्दा इतिहास र यथार्थलाई बिर्सन नहुनेमा पनि देउवाले जोड दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका छन्। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घर पझोङ जलवायु सम्मेलनका क्रममा पठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। यसै गरी जलवायु परिवर्तनको नेपालको हिमाली पहाडी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यान आकर्षण गराउने पनि प्रधानमन्त्रीको भनाइरहेको छ। विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरू पग्लिने, हिम चट्टान टुक्रिने, हिमालहरू फुट्ने, हिमनदीहरूको भाव बढ्ने, पानीका मुहानहरू सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउने लगायतका समस्याहरू हिमाली क्षेत्रसहित समग्र नेपालले भोग्नु परिरहेको उनले उल्लेख गरेका छन्। जलवायु परिवर्तन कारण स्थानीयहरूको जनजीवन, कृषि, जैविक विविधतामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहले बताएका छन्। हिमाली जिल्ला मुस्ताङको जोमसोममा घर पझोङ जलवायु सम्मेलन आयोजना भएकामा खुसी व्यक्त गर्दै उहाँले जलवायु परिवर्तनको अवसर सामना गर्ने कार्यमा सङ्घ, प्रदेश र पालिकाबीच बलियो सहकार्य हुन आवश्यक रहेको उल्लेख गरेका छन्। घर पझोङ गाउँपालिकाले आयोजना गरेको 2 दिने सम्मेलनको आज कृषि तथा वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरेकी थिइन्। सम्मेलनमा देशभरका धेरैजसो गाउँपालिकाका प्रमुख तथा नगरपालिकाका मेयर एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ। हिम पहिरोबाट भोटेको सिउँदै त्रिशुली नदीमा गएको बाढीले अपूर्णीय जनधनसहित
भौतिक सम्पत्तिको क्षति पुर्याएको तथा संयुक्त राष्ट्रसङ्घको 81 महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम सहित व्यापक तयारी भइरहेको अवस्थामा सो सम्मेलनलाई महत्त्वका साथ हेरिएको छ। राप्रपा सभापति रवि लामिछानेको पक्षमा फैसला गरेका एक न्यायाधीश अवकाशको केही दिन अघि बढुवा भएका छन्। न्याय परिषदले आज उच्च अदालतमा 3 न्यायाधीशको सिफारिस गरेको थियो। सर्वोच्च अदालतका रजिस्टर भद्रकाली पोखरेल, जिल्ला ओकी अदालत कास्केका न्यायाधीश सिंहलाल बेलवासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंह उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन्। प्रधान न्यायाधीशले तत्कालै उनीहरूलाई नियुक्ति पत्र दिएपछि परिषदको सिफारिस कार्यान्वयन हुनेछ। न्याय परिषदको अभिलेख हेर्दा सिफारिस भएका मध्ये न्यायाधीश बेलवासे आगामी आइतबार 4 असोजमा 63 वर्ष उमेर हदले अवकाश पाउनेछन्। उनी मुस्किलले नियुक्ति पत्र लिएर आफ्नो कार्यक्षेत्र उच्च अदालत जनकपुरसम्म जान भ्याउनेछन्। न्याय परिषदको अभिलेख हेर्ने हो भने न्यायाधीश बेलवासे वरिष्ठता क्रममा 13 स्थानमा रहेका छन्। उनीभन्दा वरिष्ठता क्रममा 12 न्यायाधीशहरूलाई छाडेर न्याय परिषदले उनको नाम सिफारिस गरेको हो। 27 जेठ 2070 जिल्ला न्यायाधीशहरूमा नियुक्ति भएकामा उनी उमेरका कारण यस साता अवकाश हुँदै थिए। यो नियुक्तिपछि उनले उच्च अदालतको न्यायाधीशको हैसियतले पेन्सन लगायतको सुविधा पाउनेछन्। न्यायाधीश बेलवासे जिल्ला अदालत कास्कीमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धिकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन गर्ने आदेश गरेका थिए। सुशीला कार्की नेतृत्वको चुनावी सरकारको महानिधिवक्ता सविता भण्डारी बरालले गत पुसको अन्तिम साता रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाहरूमध्ये सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। त्यही निर्णयका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अभियोग संशोधनका लागि निवेदन दिएको थियो। निर्णयको 4.5 महिनापछि जिल्ला अदालतले अभियोग पत्र संशोधन गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीको न्युयोर्क भ्रमण अघि नै सरकारले 21 देशमा राजदूत नियुक्तिको गृह कार्य गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा संयुक्त राष्ट्रसङ्घीय महासभाको 81 सत्रमा सहभागी हुन न्युयोर्क जानुअघि रिक्त देशका लागि राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी गरेको हो। खुल्ला प्रतिस्पर्धाका आधारमा 13 र परराष्ट्र मन्त्रालयका सहसचिवहरूमध्येबाट 8 देशमा राजदूत सिफारिस हुन लागेका हुन्। जेठमा सरकारले राजदूतका लागि खुल्ला आवेदन मागेकामा 4 महिनापछि नियुक्ति सिफारिस अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्। राजदूत नियुक्ति सिफारिस प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कुनै पनि बेला राजदूत नियुक्तिका लागि सिफारिस हुन सक्ने बताएका छन्। गत वर्ष असोजमा सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतहरूको ठाउँमा अहिलेसम्म नयाँ नियुक्ति हुन सकेको छैन। त्यसै तापनि क्रमशः केही देशका राजदूतहरूका लागि पद रिक्त हुँदै गएका छन्। 2010 रसुवाको भोटेगसमा आएको बाढीपछि पुनर्निर्माण तथा पुनस्थापनाका लागि छिमेकी तथा अन्तर्राष्ट्रिय तहमा लबिङ गर्नुपर्ने भए पनि ती देशमा समेत नेपालका राजदूत रहेका छैनन्। राजदूत नियुक्ति सिफारिस अन्तिम चरणमा रहेका बेला रसुवामा बाढी आएपछि सरकार 2 साता त्यसमै केन्द्रित रहेको छ र अब प्रक्रिया टुङ्ग्याउनेतिर गएको एक अधिकारीले बताएका छन्। ती अधिकारीका अनुसार आवेदन दिएका र परराष्ट्र छनौट भएकाहरूलाई 2 चरणमा निर्णय गर्ने वा एकैपटक भन्नेमा छलफल भइरहेको र यो साता निर्णय आउने बताएको छ। छिमेकी भारत र चीन सहित विभिन्न देशमा नेपालका 31 राजदूतावास र 8 महावाणिज्य दूतावास रहेका छन्। गत आर्थिक वर्षमा 34 राजदूतावास र 10 महावाणिज्य दूतावास रहेकोमा नेपाल 3 राजदूतावास र 2 महावाणिज्य दूतावास बन्द हुने प्रक्रियामा रहेका छन्। बन्द हुने प्रक्रियामा रहेका दक्षिण अफ्रिका, डेनमार्क र ब्राजिलमा रहेका नेपाली दूतावास तथा चीनको छेन्दु र अमेरिकाको सान फ्रान्सिस्कोका महावाणिज्य दूतावास अलग गर्दा बाँकी न्युयोर्कमध्ये 21 राजदूतावासमा राजदूत पद रिक्त रहनेछन्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनलाई लिएर संस्थापन र इतर समूहबीच विवाद थप चर्किएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति सदस्य 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको प्रस्तावित समूहले राजनीतिक सौदाबाजी भन्दै अस्वीकार गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको निवासमा बसेको 14 महाधिवेशन पक्षधर नेताहरूको बैठकले विशेष महाधिवेशन पक्षधरले पदलाई सहमतिको विषय बनाएकोले सहमति हुन नसकेको निष्कर्ष निकालेको हो।
पन्ध्र महाधिवेशन तयारी समितिका संयोजक शशाङ्क कोइरालाले पार्टीभित्रको विवाद कुनै व्यक्ति वा पदको विषय मात्र नभई काङ्ग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार र संगठनात्मक एकतासँग जोडिएकोमा गम्भीर प्रश्न भएको बताएका छन्। उनले अदालतमा विचाराधीन पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा नपर्खने र महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्तामा पनि नआउने कदम उचित नभएको बताएका छन्। कोइरालाले असोज 3 गतेदेखि विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। साथै 14 महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज 15 गतेदेखि हुने अधिवेशनमा सहभागी भई मङ्सिर 21, 22 र 23 गतिको केन्द्रीय अधिवेशनमा सफल बनाउन अपिल पनि गरेका छन्। यता निवर्तमान प्रवक्ता प्रकाश शरण महतले आफूहरू छिट्टै पार्टी बनाउन नभई नेपाली काङ्ग्रेसकै 15 महाधिवेशन गर्न अघि बढेको दावी गरेका छन्। काङ्ग्रेस प्रवक्ता देश देवराज चालिसेले संस्थापन पक्षले माग पुरा गरिसकेकाले अब नयाँ शर्त नराखी महाधिवेशनमा प्रक्रिया सहभागी हुनुपर्ने बताएका छन्। एकता पक्षधर नेत्री डिना उपाध्यायले भने दुवै पक्षसँग छलफल जारी रहेको र वृहत एकताका लागि प्रयास भइरहेको जानकारी दिएकी छिन्। राति सभा नौ बजेको प्राइम 9 न्युज सकियो। प्राइम 9 न्युजसँगै आजका लागि सम्पूर्ण समाचार बुलेटिन सकिएका छन्। हाम्रो अर्को बुलेटिन भोलि बिहान 9 बजे हुनेछ। आजका लागि विभिन्न स्थानमा रहेका प्राइम रिपोर्टरसँगै न्युज डेस्कबाट विनोद न्यौपाने, मोतीराम तिमलसिन्हा, विकास तिमलसिन्हा, गोमा थापा तथा प्रविधिमा सहयोग गर्ने जोनी सहित म भुवन पनि बिदा हुन चाहन्छु। हस्त, नमस्कार, शुभरात्री।

0: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
1: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
0: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
1: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
0: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
1: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
1: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौं। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै। जापान नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
0: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
1: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
0: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
1: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823011-567।
0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ, एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न, अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
2: ल्याउँछु न अब तिम्रो बाबाले टिभी, माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
1: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके, यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु, अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्, कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
1: सबैको चिर परिचित अनेपाको 4 बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एकमात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित
3: भनेपाको चार्दो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841424434। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एकपटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
2: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-49-77-05, 9855-12-071-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्ण बिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भनेपा 5, काभ्रे पलाञ्चोक।

नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तिन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाया नेट अब सबै कनेक्टेड

0: Prime FM 104.5 MHz.
1: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
2: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
3: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
4: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
3: मैले चाहिँ त्यो भन्दा पनि फरक, आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
5: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
3: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।

आदरणीय श्रोता, आजका लागि हाम्रो सम्पूर्ण प्रसारण यही समाप्त हुन्छ। बिहानदेखि सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। भोलि झिसमिसे उज्यालो सँगै बिहान पुनः यहाँहरूसँग भेट्न आउने वाचा गर्दै पुनः यहाँहरूको मिठो निधरीको कामना गर्दछौ। शुभरात्री।